पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। त्यस्तै कडाली, सुदूरपश्चिम र गण्डकी लगायत प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। वर्षायाम र त्यसपछिको समयमा घाँसपात तथा झाड़ीमा काम गर्ने क्रम बढ़ने भएकाले स्कब टाइफस पनि बढ़ेको बताइएको छ। स्कब टाइफसको जोखिम बढ़दो शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 20,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिजी वासिङ मेसिन जित्ने मौका। 0% EMI नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। भोटेको सिबारी आएको एक महिना बित्दा पनि रसुवा डुवाकोट धादिङका प्रभावितको पुनर्वास टुङ्गिएको छैन। कतिपय विस्थापित अझै होल्डिङ सेन्टर र आफन्तको आश्रयमा छन्। सरकारले घर भाड़ाका लागि मासिक 15,000 दिने तयारी गरे पनि स्थायी आवास निर्माणमा थप समय लाग्ने देखिएको छ।
3: नेपाल प्रहरीले बड़ा दशैं तिहार तथा छठ पर्वलाई लक्षित गर्दै चाड पर्व विशेष सुरक्षा योजना ल्याएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुले विशेष सुरक्षा योजना अगाडि सारेको हो। चाड पर्वका बेला सम्भावित आपराधिक गतिविधि नियन्त्रण गरी सुरक्षित मर्यादित र सुव्यवस्थित वातावरण बनाउन जिल्लाभर 3,506 सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी दानबहादुर थापाले बताएका छन्।
2: विद्यालयदेखि विश्वविद्यालय तहसम्मको शिक्षामा देखिएको नीतिगत अनियोलतालाई चिर्दै जनगुनासो सम्बोधनमा शिक्षा तथा खेलकुद मन्त्रालयले उल्लेख्य प्रगति हासिल गरेको छ। सरकार गठन भएको पछिल्लो 6 महिनामा मन्त्रालयले सार्वजनिक सेवा प्रभागमा सुधारका साथै नीतिगत तथा प्रणालीगत परिवर्तन समेत गरेको छ।
3: सर्वसाधारणले मालपोत कार्यालयबाट शास्ति पाएका गुनासा त धेरै सुनिन्छन्, तर 4 पटकसम्म मुलुकको प्रधानमन्त्री भइसकेका व्यक्तिले व्यक्तिको जग्गा समेत कागजात गायब हुँदा र ठेगानालाई बदलिँदा भन्दा धेयलाई पत्यार लाउन गाह्रो हुन सक्छ। यो कुनै कथा नभएर पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको परिवारले भोगेको वास्तविकता हो। उहाँको जग्गा मालपोतबाटै गायब भएको छ।
2: सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको संख्या अत्यन्त कम रहेको छ। कोषका अनुसार अहिले बढ़ीमा 13% मात्र नियमित योगदान गर्दै आएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ।
3: उत्तर दक्षिण जोड्ने प्रमुख व्यापारिक मार्ग काली गण्डकी करिडोरको बेनी जोमसम कोरला सड़क खण्डका 46 स्थानमध्ये अधिकांश स्थानको यातायात सञ्चालनमा ल्याइएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघले उत्पादन लगानी र रोजगारी प्रवर्धनका लागि प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आफ्ना सुझाव पेश गरेको छ। प्रतिवेदनमा कानूनी कार्यविधिगत तथा प्रशासनिक व्यवस्थामा सुधार गर्न 28 विभिन्न ऐन कानूनमा समसामयिक परिमार्जन थप तथा अध्यावधिक गर्नुपर्ने महासंघको सुझाव छ।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस हो,
1: डिस हो खुशीको कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा,
0: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
0: विशेषताहरू रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
0: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
0: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
5: अब विदेशका खबर। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै शुक्रबार विभिन्न शहरमा प्रदर्शन भएको छ। मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियान रोक्नुपर्ने माग समेत प्रदर्शनकारीले अघि सारेका छन्। बीबीसी हिन्दीका अनुसार दिल्ली, मुम्बई र अन्य शहरमा प्रदर्शनका लागि विद्यार्थी संगठन, आम आदमी पार्टी, सामाजिक संगठन तथा कक्रोच जनता पार्टी सीजेपीले आह्वान गरेका थिए।
6: अब खेल र खेलाड़ीका प्रसंग। कुस्तीमा नेपालको निरीह प्रदर्शन गरेको छ भने जुडोको खराब प्रदर्शन यथावत रहेको छ। त्यसै गरी खराब प्रदर्शन सहित बाहिरिएको छ टेक्वान्डोको टोली। आजका पत्र पत्रिकामा खबर छन्।
5: अब विचार तथा विश्लेषण। उठ्ने आशामा त्रिशूले सभ्यता शीर्षकमा कुलचन्द्र वाग्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। भौतिक विकासमा तीव्र प्रतिस्पर्धा गर्ने मुलुक पर्यावरण प्रदूषणको पनि ठूलो हिस्सेदार हुन्। हामीसँग जोड़िएको चीनले झण्डै 29% र भारतले करिब 9% हिस्सा विश्व प्रदूषणमा थपेको आँकड़ा छ। बाँकी विश्वका अरू मुलुकको हैसियत अनुसार हिस्सा छ। प्रधानमन्त्री बालेन्द्र शाहले लेहेन्दे बारीको एक महिनापछि असोज 9 गते संयुक्त राष्ट्र संघको महासभामा व्यक्त गर्नुभएको मन्तव्यले पनि जलवायु न्यायको चित्र देखाएको छ।
6: हवस् त, काठमाडौँमा रेडियो एनआरएन 99.1, देशभर विभिन्न एफएम, संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्यूबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो।
1: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: अब तपाईले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: दिवसीय क्वालिफायर खेल दक्षिण अफ्रिका र नामिबियाले आयोजना
1: गर्ने
0: अधिवेशनमा भएका काम कार्यवाहीको प्रसंग
2: 145 दिन चलेको संघीय संसदको

भन्ने गरी अन्न सहित जनसरकारका विषयमा गम्भीर भूमिका खेलेको समेत बताउनु भयो। भर्खर अधिवेशनले संसदले आर्थिक विधेयक दशवटा विधेयक विभिन्न समितिमा छलफलकै सिलसिलामा

0: विचाराधीन अवस्थामा रहेका छन्। संसद सहसचिव समेत गरी कानून निर्माण र नीतिगत बहसमा केन्द्रित रहेको सभामुखले बताउनु भएको छ। यसैबीच कानून निर्माणको दृष्टिकोणले संसदको यो अधिवेशन कस्तो मान्न सकिन्छ, सीआईएलसँग कुराकानी गर्दै संविधानविद डाक्टर विपिन अधिकारीले भन्नुभयो,
1: यसपछि समितिका कतिपय बैठकहरू बदनाम पनि भए। अब कतिपय कुरामा आलो काँचो किसिमले प्रस्तुत हुँदाखेरि सत्तापक्ष र प्रतिपक्ष दुवैलाई कस्तली भएको छ। जुन संसदको चाहिँ स्पिकरको हाम्रो सभामुखको उहाँले चाहिँ नेतृत्व गर्ने जुन कार्यव्यवस्था समिति छ त्यसलाई प्रभावकारी बनाउनु पर्यो। ठुला नेताहरू सब एक ठाउँमा बसेर कसरी प्रजातन्त्रको मर्यादा जोगाउने, यहाँ त कोजिटिभको हाल्ने भन्ने कुरो त पुरानो भइसक्यो हेर्नु। यहाँ त डेमोक्रेसी चाहिन्छ र यदि डेमोक्रेसीको प्रतिनिधित्वको यदि स्तर यही नै हो भने किन चाहियो डेमोक्रेसी भन्ने कति मान्छे भइसक्यो। अब यो खेलाती गरेर हुँदैन, अलिकति जिम्मेवार गर्नुपर्ने अवस्था चाहिँ सबै पक्षको छ।
0: यसैबीच गत फागुनमा सम्पन्न निर्वाचनमा भर्ना भएका निर्वाचन प्रहरीका लागि भएको कपड़ा खरिदका विषयमा संसदको सार्वजनिक लेखा समितिले अधीन उपसमिति गठन गरेको छ। राष्ट्रपा सांसद मनिष शाहको संयोजकत्वमा हिजो उपसमिति गठन भएको हो। समितिमा सांसदहरू ऐन महर, योगेश गौचन, थकाली, आर्यन राई, खगेन्द्र सुनार, खुशबू ओली, रमेश कुमार मल्ल, गणेश धिमाल र महेन्द्र बहादुर साई सदस्य रहनु भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचन प्रयोजनका लागि खरिद गरेको कपड़ाको प्रसंगमा संसदीय समितिमा कुरा उठेको थियो। निर्वाचनका लागि नेपाल प्रहरीले 1,33,980 तथा सशस्त्र प्रहरीले 15,000 निर्वाचन प्रहरी भर्ना गरेका थिए। उनीहरूलाई पोसाक खरिदका लागि नगद नै दिएको थियो। प्रत्यक्ष रूपमा खरिदमा प्रहरी देखिएको छैन, तर प्रहरीले जिल्ला अनुसार ठेकेदारलाई तोकेर सहजीकरण गरी लाभ लिएको आरोप संसदीय समितिमा लगाइएको छ। समितिलाई 2 महिनाभित्र अध्ययन गरी प्रतिवेदन बुझाउनु
2: यसैबीच बिजनेस अभावका बीच पनि राष्ट्रिय सभाको 21 औं अधिवेशनमा 3 विधेयक, 4 अध्यादेश र अध्यादेशलाई प्रतिस्थापन गर्ने 6 विधेयक भने पारित भएका छन्। अधिवेशन अन्त्य सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र शुक्रबारको हिजोको बैठकमा वाचन गर्नुअघि राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अधिवेशनमा बिजनेस अभावका कारण नियमित बैठक सञ्चालन गर्न नसकिएको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो 21 औं अधिवेशन बजेट अधिवेशन भए पनि सरकारबाट प्राप्त विधेयक लगायतका अन्य बिजनेस समयमै काम पूरा गरे पनि बेला बेलामा बिजनेसको अभाव नियमित बैठक बस्न नसकेको पनि उहाँले सुनाउनुभयो। राष्ट्रिय सभाले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081, संक्रामक पशु रोग नियन्त्रण विधेयक 2083 र आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित गरे प्रतिनिधि सभामा पठाएको छ। आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक अधिवेशन अन्त्य हुने दिन मात्रै पारित भयो। राष्ट्रिय सभामा अब कुनै पनि विधेयक विचार प्रतिनिधि सभाबाट संशोधन सहित फिर्ता आएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2081 सभाले सहमति प्रदान गरेको छ। संघीय संसद सचिवालयका अनुसार प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त बजेटमा आश्रित 3 विधेयक यसै अधिवेशनबाट पारित भएका छन्।
0: कांग्रेसको 15 औं महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7,700 प्रतिनिधि सहभागी हुँदैछन्। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ भने यसबाहेक खुलासहित अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको अझै बढ्न संख्या बढ्न सक्ने कांग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँको खुला मंचमा आज भोलिदेखि शुरू हुँदैछ। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 जना प्रतिनिधि मनोनित गर्न सक्ने संवैधानिक व्यवस्था गरिएको छ। असोज 18 अर्थात भोलि उद्घाटन हुनेछ। 19 र 20 पार्टीको विधान र राजनैतिक प्रतिवेदनमा केन्द्रित छलफल सत्र चलाउने र 21 र 22 असोजमा निर्वाचन प्रक्रिया आरम्भ गर्ने समेत कांग्रेसले बताएको छ। कांग्रेसको अधिवेशन भोलि शुरू हुने भएपछि महाधिवेशनमा 7,700 प्रतिनिधि र 240 सदस्यीय केन्द्रीय कार्य समिति प्रस्ताव गरी खाका तयार गरिएको छ। काठमाडौँको खुला मंचमा कांग्रेसको 15 औं महाधिवेशनका लागि मंच लगायतका पूर्वाधारको तयारी भइरहेको समेत पार्टीले बताएको छ। देश विपद र जनता शोकमग्न रहेको अवस्थामा सादगीपूर्ण महाधिवेशन गर्ने निर्णय भएको प्रवक्ता चालिसेले बताउनु भएको छ। उहाँका अनुसार प्रचारमा कुनै पनि झाँक्री तस्वीर झकी झकाउ हुने छैनन्। यस पटकको महाधिवेशनलाई डिजिटलाइज गरिएको समेत प्रवक्ता चालिसेले बताउनुभयो।
3: लगभग 18 गते उद्घाटन सत्रपछि 19 र 20 गते हाम्रो सर्वोच्च सत्र हुनेछ। 21 र 22 गते निर्वाचन प्रक्रिया प्रारम्भ हुन्छ। सकिएपछि त्यो छलफल सत्रकै क्रममा अधिवेशनको अगाडि क्रममै निर्वाचनभन्दा अगाडि हामीले विधानको संशोधन पनि गर्नेछौँ र विधान समितिका संशोधन समितिका संयोजक महामन्त्री प्रदीप पौडेलजी हुनुहुन्छ र त्यसमा अन्य साथी सदस्य साथीहरू पनि हुनुहुन्छ। उहाँहरूले छलफल गर्ने क्रम सुझाव दिने क्रम जारी राख्नु भएको छ।
2: सरकारले दशैं तिहार छठ लगायतका चाड पर्वमा हुने कालो बजारी र मूल्य वृद्धि नियन्त्रण गर्दै बजार अनुगमनलाई तीव्रता बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता हेमराज हरियालले सिंहदरबारमा हिजो आयोजना गरिएको नियमित मीडिया ब्रिफिङमा बोल्दै यसबारेमा जानकारी दिनुभयो। प्रवक्ता हरियालले चाड पर्वको मौका छोपेर कालो बजारी र मूल्य वृद्धि गर्ने प्रवृत्ति भएकाले अनुगमन गरेर नियन्त्रण गरिने जानकारी दिनुभयो। उहाँले मनसूनका कारण सड़क अवरूद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवाहरू सहज रूपमा सञ्चालन गर्न निर्देशन दिइएको पनि बताउनुभयो। चाड पर्वको समयमा मल अभाव भएको र सवारी चालक अनुमति पत्र नपाएको जस्ता गुनासो हेलो सरकारमा समेत बढ़ी आएको उहाँको भनाइ छ। गत भदौ 1 गतेदेखि हालसम्म 17,334 गुनासो प्राप्त भएकोमा 5,837 फर्स्यौट र 7,858 पूर्ण रूपमा समाधान भइसकेको पनि उहाँको दावी छ। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल 16,28,33,34,122 रूपियाँ जम्मा भएको पनि प्रवक्ता अर्यालले बताउनुभयो। उहाँले भोटेकोशी त्रिशुली हिमबाढ़ीबाट पीड़ितलाई मानसिक परामर्श दिनुपर्ने अवस्था देखिएको पनि उल्लेख गर्नुभयो। यसैबीच दशैं नजिकै गर्दा घर फर्किने यात्रुका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने तयारी अन्तिम चरणमा पुगेको सरकारवाला निकायले बताएका छन्। भारी पहिरोका कारण केही राजमार्ग अझै पूर्ण रूपमा सहज नभएकाले सड़कको अवस्था र मौसमको मूल्याङ्कनपछि बुकिङ खुला गरिने भएको हो। यातायात व्यवसायी र सरकारी निकाय बीचको छलफलपछि अग्रिम टिकट बुकिङ खोल्ने तयारी गरिएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले सीआईएमसँग बताउनुभयो।
4: चलिरहेका छन्। त्यो अनलाइनबाट पनि यात्रुहरूले प्रशस्त सेवा लिन सक्नुहुन्छ। एउटा उठिरहेको कुरा के छ भने अनलाइन टिकटिङबाट पनि भाडा महँगो भयो, महँगो दिने गरेको छ त्यो विभिन्न बाहनामा भन्ने कुरा पनि आएको छ। त्यो बिल्कुल मात्रामा हुनुहुँदैन र चाहिँ त्यो चाहिँ अनलाइनहरूबाट काटिएको टिकट एकदम सरकारले तोकेको रेट जे रेट छ त्यो रेटमा काटिनुपर्छ भन्ने कुराको मान्यता पनि हो र त्यहाँ कति बेसी दिएर फेरि या त वेबसाइटले बेसी भाडा दिए भन्ने कुरा पनि बाहिर आउनु हुँदैन। सरकारले सबै ठाउँमा चाहे अनलाइन होस् चाहे हातबाट टिकट काटिएको होस् सबै कुरालाई नै राज्यले

0: उपत्यकाबाट बाहिरिएको अनुमान थियो। यस वर्ष बाढ़ी पहिरोका कारण केही कमी आए पनि 10 लाख भन्दा बढ़ी यात्रु बाहिरिने अनुमान राष्ट्रिय यातायात व्यवसायी महासंघले गरेको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटिकोसे बाढीपछि सड़क र पूर्वाधारमा सुधार गर्नुपर्ने कुरा
2: अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामीले रिस्क जोनै भनेर त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिनुसक्छ। तर अब अहिले 80 मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि।
0: भोटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव, गल्छी बेत्रावती सड़क भने सञ्चालनमा चिनिया राजदूतले कोरला नाकाको अनुगमन गर्ने, सेचबाट 4.5 अर्बको निर्यात लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छ।
3: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र उयासी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुगिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, भुकाई पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेको छु।
4: ए हो र बहिनी, लक्षण हिजा त कुकुरलाई हेरिबिच भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखिएपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
1: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बस्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनु पर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
6: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर, 42 करोड़ सम्पत्ति जफत हुने, सोही बराबर बिगो तिर्नुपर्ने शीर्षकमा खबर प्रकाशित छ। छानबिनका क्रममा सिंगापुरको युनाइटेड ओभरसिज बैंकमा भेटिएको पौडेलको 25 करोड़ 23 लाख रूपियाँ बराबरको विदेशी मुद्रा जफत गर्ने फैसला भएको छ। भोटिकोसेले तहस नहस पारेको सड़क सञ्जाल पुननिर्माणमा बेली ब्रिज अभाव, करिब 60 बेली ब्रिज आवश्यक पर्ने अनुमान शीर्षकमा मिलन विश्वकर्माले लेख्नु भएको खबर प्रकाशित छ। गत 10 भदौमा गएको भोटिकोसी त्रिशुली नदीमा विनाशकारी बाढ़ीले ध्वस्त बनाएको सड़क सञ्जाल पुनस्थापना गर्न बेली ब्रिज अभाव देखिएको छ। त्यस्तै भित्री पृष्ठमा स्थानीय राष्ट्रपा केन्द्रीय समिति बैठक आज स्थानीय

0: निर्वाचनका लागि उम्मेद्वार छनौट र समिति गठनदेखि नेतालाई पालिका स्तरसम्म खटाउने सम्मका एजेण्डा शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा रासायनिक मलमा वर्षेनी बढ्दै अनुदान तर किसानलाई पाउन सधैँ सकस शीर्षकको अर्को खबर अजित अधिकारीले लेख्नु भएको छ। 2082-83 5,38,000 टन मल आयात तर किसानले मल बिनै सके रूपाई धान गोलमेल गर्न पनि समस्या भएको खबरमा उल्लेख छ। त्यस्तै वर्षाका शाहले जिते 10,00,000 शीर्षकको अर्को खबर प्रकाशित छ। असोज 1 गते र 15 सम्मको करदाता उपहार कार्यक्रम मार्फत वर्षाका लाल बहादुर शाह कानूले 10,00,000 रूपियाँ जित्नु भएको छ। चुरिएको दोधारा झोलुङ्गी पुल अध्ययन गर्दै प्राविधिक टोली शीर्षकमा मोहन विष्टले कञ्चनपुरबाट लेख्नु भएको खबर प्रकाशित छ भने सरकारलाई उद्योग वाणिज्य महासंघको सुझाव कानूनले दिएको सुविधा निर्वाध प्रयोग गर्न पाउनुपर्ने वातावरण बनाऊ शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै गोर्खापत्रको पहिलो पृष्ठमा गल्छी बेत्रावती सड़क यातायात सञ्चालन शीर्षकको खबर प्रकाशित छ। चीनसँगको मुख्य व्यापार नाका रसुवागढ़ी जोड्ने यो सड़क खण्ड दशैंको मुखमा खुल्दा स्थानीय बासिन्दा तथा व्यापारीहरूले ठूलो राहतको महसुस गरेका छन्। त्यस्तै भित्रपृष्ठमा खेती बगाएपछि राहतको आशीर्षकमा खबर प्रकाशित छ। खेतमा लगाएको धानबाली बारीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन्। जिल्लाको तिनाउ माथगढ़ी बनास काली तानसिंह पूर्व खोला लगायतका किसानले लगाएको धानबाली असोज 2 सप्ताहको बारीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन्। त्यस्तै भित्रपृष्ठमा सेजमा 4.5 अर्बको निर्यात शीर्षकको खबर प्रकाशित छ भने 692 लिए आरोहण अनुमति शीर्षकको खबर प्रकाशित छ। सन् 2026 शरद ऋतुमा हिमाल आरोहणका लागि नेपाल सहित 69 देशका 692 आरोहीले अनुमति लिएका छन्।
1: नागरिक दैनिकको भित्रीपन्नामा वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी शीर्षकमा पवित्र सुनारले लेख्नु भएको खबर छ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान न्याम्स वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भीड़ छ, न एउटै शैयामा 2-3 जना बिरामी, त्यहाँ 1 जना बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले 1 महिनादेखि आकस्मिक कक्षमा 1 शैयामा 1 जना मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेको खबरमा उल्लेख छ। पूर्वाधारमा सिंचाई गाभिने शीर्षकमा भुवन शर्मा लेख्नुहुन्छ। सुनिल लम्सालले नेतृत्व गरेको पूर्वाधार विकास मन्त्रालयलाई अझै शक्तिशाली बनाउन लागि छ। मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयले यस्तो तयारी थालेको हो। साबिकका 3 विकासे र ठूला बजेट भएका मन्त्रालय मिलाएर पूर्वाधार विकास मन्त्रालय बनाइएको थियो। पूर्वाधारमा अब सिंचाई पनि जोड्न लागि हो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयबाट सिंचाई झिकेर पूर्वाधारमा थप्न लगाउन लागि उल्लेख गरिएको छ। अर्को खबर रहेको छ टिचोलो बीच कांग्रेस महाधिवेशन गठनदेखि नै श्रृंखलाबद्ध विवाद शीर्षकमा अर्को खबर छापिएको छ भने कान्तिपुर दैनिकमा पदाधिकारीको संख्या बढ़ाउँदै कांग्रेस शीर्षकमा कुलचन्द्र नेउपानेले लेख्नु भएको छ। पहिले 14 पदाधिकारी रहेकोमा विशेष महाधिवेशन 3 पदाधिकारी थपेको थियो। फेरि उपसभापति र सहमहामन्त्री थप्ने गरी विधान संशोधनको तयारी भइरहेको उल्लेख छ। बाढ़ीले खोसेको बालापन शीर्षकमा आर्या चन्द र सजना बरालले नुवाकोटबाट लेख्नु भएको खबर छ। धेरै बालबालिकाले आमा बुवा भाइ बहिनी हजुरबुबा हजुरआमा गुमाएका छन्। उनीहरूको रिक्तता अब कसरी पूरा होला? विभिन्न स्थानमा होल्डिङ सेन्टर गुम्बा र आफन्त कहाँ आश्रय लिइरहेका बालबालिकालाई थाहा छैन। पढ़ाईलाई निरन्तरता दिँदै विषय कसरी तयार गर्ने भन्ने पनि अन्यल देखिएको खबरमा उल्लेख गरिएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा निजामतीमा छठके प्रवेश सिधै सचिव नियुक्ति गर्ने तयारीले तरंग शीर्षकमा सुरेन्द्र काफ्रे लेख्नुहुन्छ। सरकारले संसदमा दर्ता गराएको संघीय निजामती सेवा विधेयकमा विशिष्ट प्रकृतिका कार्यकारी तथा प्राविधिक पदमा सिधै करारमा सचिवसम्म नियुक्ति गर्न सकिने व्यवस्था गरेपछि सार्वजनिक प्रशासनमा तरंग पैदा भएको हो। विज्ञहरूले छठके प्रवेशले निजामती प्रशासन विधुलन सक्ने आशंका व्यक्त गरेको उल्लेख गरिएको छ। कांग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मंचमा शीर्षकमा राधा खनालले लेख्नु भएको खबर छ भने लाल पूर्जा छ अभिलेख छैन 26 वर्ष पुग्दा समेत मुक्त कमिएका समस्या उस्तै शीर्षकमा जे पाण्डेले नेपालगंजबाट लेख्नु भएको खबर छापिएको छ। भित्री पन्नामा भने प्रोत्साहन भत्ता रोकिएपछि कर्णालीका चिकित्सक आन्दोलनमा उत्रिएको बारेमा विष्णुप्रसाद नेउपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको छ। कर्णाली प्रदेश सरकारले छात्रवृत्ति करारमा कार्यरत चिकित्सकलाई दिँदै आएको प्रोत्साहन भत्ता चालू आर्थिक वर्षदेखि रोक्ने निर्णय गरेपछि प्रदेशभरका चिकित्सक तथा स्वास्थ्य कर्मीहरू आन्दोलनमा उत्रिएका हुन्।
0: साझा खबरमा अब विदेशका खबर। विश्व बजारमा इन्धन आपूर्तिमा दबाव बढेसँगै सात राष्ट्रका प्रमुखहरूबीच छलफल भएको छ। विश्व बजारमा डिजलको मूल्य आकाश लिएको छ। बेलायतमा डिजलको मूल्य पहिलो पटक प्रति लिटर 2 पाउन्ड पुगेको छ। पश्चिम एसियामा जारी युद्ध, स्टेट अफ हर्मुज हुँदै तेल हुने निर्यात आपूर्तिमा अवरोध र अमेरिकाले डिजल निर्यातमा प्रतिबन्ध लगाउन सक्ने संकेतका बीचमा जी सातका नेताहरूले डिजलको मूल्य घटाउन समन्वयात्मक कदम चाल्न सहमत भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। दक्षिणी पूर्वी एसियामा नवीकरणीय ऊर्जाको प्रयोग बढ़ाउने र परम्परागत ऊर्जाको प्रयोग घटाउने क्रममा ऊर्जा मूल्य बढ़नु र जीवनयापन महँगिनु मानिसहरूको सबैभन्दा ठूलो चिन्ताको विषय बनेको एक सर्वेक्षणले देखाएको छ। सिंगापुर स्थित एक संस्थाले गरेको अध्ययनमा 2026 जलवायु दृष्टिकोण सर्वेक्षण प्रतिवेदन अनुसार 44.6% उत्तरदाताले ऊर्जा मूल्य र जीवनयापन खर्च बढ़नुलाई सबैभन्दा ठूलो चिन्ताको विषय भनेका छन्। र रूसी ड्रोन आक्रमणपछि युक्रेनको राजधानी केभका निप्रो नदी लगायतका दुई प्रमुख पुलमा यातायात प्रभावित भएको छ। दक्षिणी पुल दुवै दिशामा पूर्ण रूपमा बन्द गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
1: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भारतले आज 5 पटकको विश्व विजेता ब्राजिलसँग प्रतिस्पर्धा गर्दैछ। भारत र ब्राजिल बीचको खेल कोलकाता स्थित विवेकानन्द युवा भारती क्रीडाङ्गणमा हुनेछ। यो सिनियर पुरूष अन्तर्राष्ट्रिय फुटबलमा भारत र ब्राजिल बीचको पहिलो भेट हो। खेलका लागि ब्राजिलको टोली कोलकाता पुगिसकेको छ। आईसीसी पुरूष एक दिवसीय विश्वकप 2027 अन्तिम छनौटका लागि हुने 10 टोली सम्मिलित क्वालिफायर दक्षिण अफ्रिका र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने भएका छन्। प्रतियोगिता फेब्रुअरी 26 मार्च 21 सञ्चालन हुनेछ। विश्वकपको मुख्य प्रतियोगिताका लागि दक्षिण अफ्रिका र जिम्बाब्वे सहित आईसीसी एक दिवसीय वरियताका शीर्ष 8 टोली स्वतः छनौट भइसकेका छन्। भारत, न्यूजील्याण्ड, पाकिस्तान, अस्ट्रेलिया, इंग्ल्याण्ड, श्रीलंका, अफगानिस्तान र बंगलादेश स्वतः छनौट भएका छन्। बाँकी 4 स्थानका लागि 10 टोलीले क्वालिफायर खेल्नेछन्। क्वालिफायरमा वेस्ट इण्डिज र आयरल्याण्ड सहित विश्व क्रिकेट लीग 2 शीर्ष 4 टोली तथा विश्वकप छनौट प्लेअफबाट आउने 4 टोली सहभागी हुनेछन्। हाल लीग 2 शीर्ष 4 स्कटल्याण्ड, अमेरिका, नेदरल्याण्ड्स र ओमान छन्। नामिबिया, क्यानाडा, नेपाल, यूएई बटम 4 छन्। लीग 2 केही श्रृंखलाहरू अझै पनि हुन बाँकी रहेको छ। र कड़ा मेहनत गर्दै पारा एथलेटिक्स खेलाड़ीहरू छन्। जापानको नागोयामा हुने पारा एसियाली खेलकुदका लागि एथलेटिक्सका 7 खेलाड़ीले भाग लिनेछन् र अहिले उनीहरूले मेहनत गरिरहेको नायक पौडेलले नागोयाबाट कान्तिपुर दैनिकमा लेख्नु भएको छ।
0: पुल र सड़क पूर्वाधारको निर्माणमा ध्यान दिनुपर्ने पक्ष, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
2: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: साझा खबरमा अब बाढ़ीले बगाएका पुल र सड़क निर्माण कस्तो बनाउने भन्ने कुरा। भोटिकोशी बाढ़ीका कारण अत्यधिक रूपमा मानवीय क्षति भयो। पुल पुलेसा र सड़कमा पनि ठूलो क्षति पुगेको छ। अबको पुननिर्माणमा पुल र सड़क क्षेत्रमा के कुरामा ध्यान दिने, हामीले इन्जिनियर कल्पना अधिकारीलाई सोधेका छौं।
4: बाढ़ीको कारणले हाई फ्लड लेभल कहाँसम्म पुग्यो भने त्यो मार्किङ त हुन्छ नि त, होइन? बाढ़ी त यहाँसम्म पस्यो भन्ने त हुन्छ, अनि डुबेका घरहरू भएको ठाउँमा त अब हामी रिस्क जोनै भनेर त्योभन्दा केही परका घरहरूलाई हामीले यल्लो जोनसम्म गर्न सकिनुसक्छ। तर अब अहिले 1 मिटरसम्म यो भनेर त मैले एकजनाले भन्न सक्ने कुरा हुँदैन, यसलाई अध्ययनै गरेर भन्नुपर्छ। किनभने त्यो कुराले हाम्रो चाहिँ फ्युचर डिसाइड गर्छ कि। अहिले हामीले 40 मिटर भनिदिउँला, भोलि गएर चाहिँ त्यो फरक अवस्था पनि त हुन सक्छ नि त। त्यही भएर त्यो कुरा एकदम इम्पोर्टेन्ट र सेन्सिटिभ कुरा हो।
0: जस्तो अब आजको अवस्थामा हेर्दाखेरि अहिले पनि सरकार खोज्ने कामहरू जारी छ, होइन? त्यो सँगसँगै चाहिँ पुनस्थापनाको लागि पनि काम भइरहेछ। यो हुँदै गर्दाखेरि अब त्यहाँ अब बाटोहरू पनि बगेका छन्, होइन? पुलहरू पनि भत्किएका छन्, अब अधिकांश जिल्ला जोड्ने संरचना पनि बिग्रियो नि त। यो हिसाबले चाहिँ अब तपाईँको सड़कको पुननिर्माणमा पनि काम लामो समय काम गरिरहनु भएको छ, होइन? अब त्यही ठाउँमा फेरि हामी सड़क पूर्वाधारहरू पुल निर्माणको कामहरू अगाडि बढाउन सक्छौ या होइन अब विकल्प खोज्नुपर्छ के देख्नु चाहिन्छ प्राविधिक रूपमा?
4: सड़क र ब्रिजको कुरामा चाहिँ मैले त्यही सेक्टरमै काम गरेको हुनाले अलिकति के भन्न सक्छु भने हामीले हरेक कुराको विकल्प पनि फेरि हामीसँग छैन कि बुझ्नु भयो नि। अब सड़क त्यहाँ नलगेर अनि कहाँबाट बनाउने हामीले हाम्रो डिजाइन फिलोसफी होइन जस्तो ब्रिजमा अहिले कस्तो देखियो भने ब्रिजको त्यो पियर हुन्छ नि ब्रिजको त्यो पिल्लरलाई चाहिँ हिट गरेर होइन बाढीले पिल्लर पहिला कोल्याप्स भयो अनि त्यसपछि पुल सबै खसेको होइन अथवा कतिपय अवस्थामा चाहिँ तपाईँको पुलको जुन त्यो डेक भन्छ हामी मोटो घुर्ने छौँ होइन अब हामीले बनाउने ब्रिजहरू चाहिँ हाई ब्रिज
0: हुनुपर्छ
4: त्यो पनि त्यसको लागि पनि हामीले क्याटेगोराइज गर्नुपर्छ कि जस्तै एकदमै स्काउरिङ जोनमा छ भने चाहिँ त्यहाँ तपाईँको बाढीको चाहिँ भेलोसिटी एकदम हाई हुन्छ होइन त भनौँ न ओह्रालोबाट छ भने चाहिँ त्यो छिटो हिँड्ने भयो नि त चितवनतिर आउँदाखेरि त्यो चाहिँ फैलिने ठाउँ
0: होइन भनिसकेपछि गति र त्यसको जुन फोर्स होइन त्यो बुलेट जसरी बाढीले एउटा बल प्रयोग गरिरहेको थियो नि त्यो त फेरि यता हजुरको धादिङ आइपुगेपछि त्यो बिस्तारै
4: कम हुँदै भनेपछि अहिले चाहिँ हामीले प्र्याक्टिसमा के गर्ने गरेका छौँ सबै ठाउँको लागि सेम काइन्ड अफ त्यो डिजाइन त्यो प्रिलिमिनरी दिन्छौँ होइन। अब चितवनमा बिल्डिङ ब्रिज बनाउँदाखेरि चाहिँ लामो हुनुपर्छ होला थोरै होचो भए पनि हुन्छ होला होइन बिचमा पिलरहरू नराख्ने कि अब
0: नदीहरूमा पुल बनाउँदा चाहिँ त्यसको डिजाइन कस्तो हुने आकार कस्तो हुने अब त्यसको त्यो अहिले हामीले जसरी अघि कुरा गर्दै गर्दाखेरि पिलरमा जब बाढीले हिट गर्यो त्यस पछाडि पिलर गइसकेपछि जस्ताको तस्तै पुल चाहिँ नदीमा बग्यो अब चाहिँ पुलको संरचना कस्तो बनाउने सडकको बनाउँदा
4: त्यही अब यो प्रिलिमिनरी हामी आफ्नो अर्गनाइजेसनभित्र छलफल गर्दाखेरि पनि अब चाहिँ त्यो पियरहरू नराख्ने कि प्रिबोर्ड भन्छ हाई फ्लड लेभलदेखि ब्रिजको त्यो डेकसम्मको
0: जस्तो अहिले हामीले भन्दै गर्दाखेरि चाहिँ ठ्याक्कै भन्दा यो ठाउँको पुल जस्तो बन्नुपर्ने भन्ने कुनै
4: मुगलिङमा बीचमा पियर छैन एउटा हुन सक्ने भयो होइन
0: मुगलिङ र पोखरा होइन त्यो जोड्ने त्यो बीचमा पियर छैन
4: बीचमा छैन अनि यो मालढुङ्गामै पनि त
0: कालीगण्डकीमा
4: पियर छैन होइन बीचमा पियर नराखेर बनाउन सक्ने धेरै तरिकाहरू छन्।
1: इन्जिनियर अधिकारीसँग गरिएको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: संघीय संसद अधिवेशन अन्त्य राष्ट्रिय सभामा बिजनेसको अभाव निर्वाचन प्रहरीको पोशाक खरिदका बारेमा संसदीय समितिले अध्ययन गर्ने
1: कांग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि सहभागी हुँदै भोलि उद्घाटन भोटेकोशीले तहस नहस बनाएको सड़क सञ्जाल पुनर्निर्माणमा बेली ब्रिजको अभाव गल्छी बेत्रावती सड़क सञ्चालनमा
0: चिनिया राजदूतले कोरोला नाकाको अनुगमन गर्ने सिजबाट 4.5 अर्बको निर्यात खेती बगाएपछि पाल्पाका किसान राहतको अपेक्षामा
1: विश्व बजारमा इन्धनको मूल्य बढेसँगै G7 राष्ट्रका प्रमुख बीच छलफल दक्षिण पूर्व एसियामा नवीकरणीय ऊर्जा महँगिँदै युक्रेनमा रूसको आक्रमणबाट दुई पुलमा क्षति भएपछि यातायात बन्द
0: र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा आज भारतले 5 पटकको विश्व विजेता ब्राजिल
1: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा झ्यापै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी जो नेकपा एमालेमा सक्रिय राजनीतिमा फर्कने निर्णय गरिएको छ र यहाँ पूर्व राष्ट्रपति भण्डारी जस्तो देखिने व्यक्ति जो राष्ट्राध्यक्ष गरिमा लेखिएको एउटा पोल जस्तो बनाइएको छ त्यहाँ टेक्न खोज्दा बीचबाट भाँचिएको छ र भण्डारी जस्ता देखिने व्यक्तिको हातमा एउटा पक्मा पदक जस्तो पनि देखिन्छ जहाँ एमाले लेखिएको छ गुटाध्यक्ष लेखिएको छ उक्त सिल जस्तोमा र पूर्व राष्ट्रपति भण्डारी जस्ता देखिने व्यक्ति केही बोलिराखेको जस्तो देखाइएको छ माथि त्यहाँ यस्तो लेखिएको छ के गर्नु देशको सेवा गरेर धितै नमर्ने।
0: हस्त प्राविधिक साथी रवि तितारलाई धन्यवाद अहिलेलाई लिल प्रकाश चन्द्र सन्तोष गर्नुभयो तपाईँको आजको दिन शुभ होस्।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.8 मेगाहर्ट्ज।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज
1: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 8:07

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
3: आमा एक गिलास दही खाम न, साह्रै गर्मी हो।
4: आमा मलाई दुध है।
3: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
3: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेणी टोल, भरतपुर 3 बेसोक।
7: स्कर्फ टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले चोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्फ टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: ए लौ न लौ लौ, चटाइ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
13: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
12: नेपाली चाड पर्व तथा व्यवसायको विस्तृत विवरण,
13: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
12: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
12: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
7: औलो कसरी सर्छ? संक्रमित एनोफिलिस सापको पोथी लामखुट्टेले मानिसलाई टोक्दा औलो रोग सर्दछ।
14: औलोका लक्षणहरू, मुख्य लक्षण काम ज्वरो आउनु हो। ज्वरो एक दिन बिराई वा नियमित आउन सक्छ। ज्वरो आउँदा प्राय जाडो लाग्ने, काँप छुट्ने र पसिना आउने हुन्छ। टाउको दुख्ने, थकान, कमजोरी महसुस हुने, वाकवाकी लाग्ने, बान्ता हुने। गम्भीर तथा जटिल औलो भएमा हात जोड्नेहरू दुख्ने, बेहोस हुने, सास फेर्न गाह्रो हुने आदि औलोका लक्षणहरू हुन्।
7: औलोबाट बस्ने उपायहरू। लामखुट्टेको टोकाइबाट बस्नु नै औलो रोगबाट बस्ने उत्तम उपाय हो।
14: लामखुट्टेको टोकाइबाट कसरी बच्ने? झुलको प्रयोग गर्ने, कीटनाशक युक्त झुल अझ बढी प्रभावशाली हुने हुनाले उपलब्ध भएसम्म यसको प्रयोग गर्ने। घरको झ्याल ढोकामा जाली लगाउने। औलो सार्ने लामखुट्टेले साँझ र रातिको समयमा बढी टोक्ने हुँदा सकेसम्म साँझ पख घर बाहिर नबस्ने। बाहिर जाँदा वन जंगल अथवा खेतीबारीमा लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने लुगा लगाउने वा शरीरको खुल्ला भागमा लामखुट्टे धपाउने मलमको प्रयोग गर्ने।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो 89.1 मेगा।

तिथि तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तान पर्न सम्बन्धीका समस्या, काल सर्पयोगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउने गरेका छौ। 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र अनि आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकै साथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितनबाट, चितनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाणीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना फुरिन्टा चितनबाट, रेडियो साइनो 89.8 MHz चनौली चितनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुदोली एफएम 97.2 MHz दुदोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रुल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz त्रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो मकनपुर 101.3 MHz हेटोडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्दैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग भनी गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 र 9806-75-223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्, म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथि मिति अनि पञ्चाङ्गबाट

राजनीति 2083 साल असोज महिनाको आज 17 गते तदनुसार विशेषण 2026 अक्टोबर आज विशेष गरी 3 तारिक शक संवत्सर 1948 नेपाल सम्बत 1146 रोद नामक संवत्सर दक्षिणायन शरद ऋतु आज शनिबार आश्विन कृष्ण पक्ष तिथि रहेको छ। आज सप्तमी तिथि रहेको छ। यसै गरी सप्तमी तिथि रहनेछ विशेष गरी 9:52 पला रहेको छ, यानि कि बिहानको 9:54 मिनटसम्म सप्तमी तदुप्रान्त अष्टमी रहनेछ। नक्षत्रमा रहेको छ आद्रा नक्षत्र, योगमा रहेको छ बरियान योग, करणमा रहेको छ बवाहकरण रहेको छ। बिहानको 9:54 मिनटसम्म तदुप्रान्त बारावाहकरण रहनेछ। चन्द्रमा आज मिथुन राशिमा, श्री सूर्यनारायण श्री कन्या राशिमा, आनन्दादि योगमा आज मुदगर योग रहेको छ। आज बिहान सूर्योदय 5:58 मिनटमा भयो भने सन् सूर्यास्त 5:46 मिनटमा हुनेछ। आजको दिन माने घड़ी 11:48 पला रहनेछ। आज दिन विशेष आज अष्टमी श्राद्ध रहेको छ, अष्टमी व्रत गोरखकाली पूजा, आज महालक्ष्मी व्रत समाप्ति बिहानको 9:54 मिनटसम्म तदुप्रान्त बारावाहकरण रहनेछ। चन्द्रमा आज मिथुन राशिमा, श्री सूर्यनारायण श्री कन्या राशिमा, आनन्दादि योगमा आज मुदगर योग रहेको छ।

अष्टमी श्राद्ध भनेको बिहानको 9:55 पछि मात्रै तपाईँले अष्टमी श्राद्ध शुरू गर्नुहोला। 9:55 भन्दा अगाडि अष्टमी श्राद्ध शुरू गर्न मिल्दैन र आज सप्तमी श्राद्ध गर्न मिल्दैन। आज गर्ने भनेको अष्टमी श्राद्ध मात्र हो है, विशेष गरी यसमा तपाईँले ध्यान दिनुहोला। अष्टमी श्राद्ध गर्दै हुनुहुन्छ हाम्रा श्रोताहरूले भने आज तपाईँले 9:55 शुरू गर्न मिल्छ। 9:50 पनि गर्न मिल्दैन शुरूआत, किनकि 9:54 चाहिँ आज सप्तमी तिथि नै छ, त्यसपछि मात्र अष्टमी तिथि प्रारम्भ हुनेछ भनेर पञ्चाङ्गले प्रष्ट रूपमा जानकारी भने देखिएको छ, प्रष्ट रूपमा जानकारी भने गराएको छ। यि त भए आजका तिथिमिति पञ्चाङ्ग पालो रहेको छ। आजको समय यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के रहन्छ भन्ने विषयमा विशेष चर्चा। आजको सर्वप्रथम लागौं आजको कालबेला। आजको कालबेला बिहान अनि त्यसपछि गरी साँझमा पनि रहेको छ। आजको कालबेला रहेको छ विशेष गरी बिहानको 5:57:23 बिहानको 7:26:13 कालबेला रहेको थियो भने अब फेरि कालबेला साँझमा रहनेछ, यानि कि दिउँसोको 4:19:18 साँझको 5:48:09 पनि कालबेला आजको दिनमा भने रहनेछ। आजको लागि शुभ बेला रहेको छ बिहानको 7:26:14 बिहानको 8:55:04 आज शुभ बेला रहनेछ भने आजको लाभ बेलाको समय रहेको छ दिउँसोको 1:21:36 दिउँसोको 2:50:27 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यो त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई विशेष रूपमा गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य विशेष गरी कन्या राशिमा, चन्द्रमा मिथुन राशिमा विशेष गरी, यस्तै गरेर मंगल कर्कट राशिमा, बुध तुला राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र तुला राशिमा, शनि विशेष गरी मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि मिथुन राशि आउँछ। आद्राको प्रथम चरण नाम आउँछ कुबाट, कुमार कुबेर अथवा कुल लक्ष्मी नाम आउँछ, अनि त्यसपछि आद्राली नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँहरूलाई विशेष गरी गराइरह भने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि 12 राशिफल।

मेष राशि हुनेहरूका लागि आजको दिन बेलैमा योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मेहनतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रो अवसर जुट्नेछ। साथीभाइहरूले पनि राम्रो सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा मनगत धन लाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पनि पाइने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले काम अधुरो रहनेछ। हातमा आएको रकम तत्काल खर्च गर्नुपर्नेछ। अरूलाई दिएको वचन पुर्याउन नसक्दा आलोचित बन्नु पर्ला। परिस्थिति सफल नदेखे पनि मिहिनेतले आशा जगाउँदैछ। बुद्धिको उपयोगले केही काम बनाउन सकिन्छ। शुभचिन्तकको साथ र सहयोगले काम बन्ने योग राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूका लागि आजको दिन विछोडीका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघट बीच स्वादिष्ट भोजनको आनन्द लिने अवस्था जुट्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा आकर्षण ल्याउनेछ। मनपर्ने वस्तु उपहार प्राप्त हुनेछ। नयाँ कामको प्रस्ताव आउँदै जाँदैछन् भने साथ दिनेहरू पनि बढ्दै जाँदैछन्। रचनात्मक कामले मनका धनार्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउने खालको यो पनि राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूका लागि आजको दिन अवसरको लागि केही दुरुप गर्नुपर्नेछ। आकस्मिक खर्च बन्नाले अर्थाभाव दिन पर्न सक्छ। मन नपरे पनि कुनै काम गर्ने पर्ने परिस्थिति आउन सक्छ। पछिको लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नु पर्ने

0: समाधिले नसक्दा अध्ययनमा पछि परिन्छ, आफन्तबाट टाढिनु पर्ने परिस्थिति आउन सक्छ, प्रयत्न गर्दा यात्राको प्रक्रिया भने अघि बढ्न सक्ने यो राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन प्रयत्न गर्दा आयस्रो त बढाउन सकिन्छ, व्यापारमा अड्केको रकम उठ्दै जानेछन्, भविष्यका लागि केही लगानी बढाउन सकिन्छ, तर अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। आंशिक फाइदा भए पनि काम पूरा गर्न अनुमानभन्दा बढी लगानी गर्दा समय लाग्नेछ, लगाउँछ अरूको लागि खर्च गर्नुपर्ला, सर्तबाट पनि रकम बाहिरिन सक्ने यो राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिन्छ, समाजमा तारिफ काम गर्दै नामनाम इनाम कमाउने समय रहेको छ, सामाजिक कार्यले हौसल प्रदान गर्नेछ, भूमि बाहन र कर्मयोगबाट लाभ मिल्नेछ, विशिष्ट व्यक्तिको सहयोगले महत्वाकांक्षी काम बन्न सक्छ, प्रत्यक्ष नतिजाले उत्सव जगाउनेछ, उपलब्धि हात पार्दै जीवनशैलीमा परिवर्तन पनि ल्याउन सकिने यो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबु भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने गरिमा।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9851-75-223, 9806-75-223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूका लागि आजको दिन चुनौती भित्र अवसर खोज्ने समय रहेको छ, नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ने हुन सक्छ, शारीरिक कमजोरीले चिन्ता गराउनेछ भने परिस्थितिमा सीता काम रोकिन सक्छ, अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला, आफ्ना विषयमा अरूले दावी गर्न सक्छन्, लगन चिन्ताले मात्र सङ्कल्प पूरा गर्न सकिन्छ, प्रयत्न गर्दा समाज सेवामूलक काम सम्पादन गर्न पनि सकिने यो राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
2: वृश्चिक
0: राशि हुनेहरूका लागि आजको दिन प्रत्याशित नतिजा कमजोर देखिनाले काम देखाउनु पर्ला, स्वास्थ्य कमजोर रहनाले औषधि उपचारमा खर्च बढ्नेछ, यात्रा अलिक कष्टपूर्ण रहनेछ, गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ, पहिलेका समस्या दोहोर्नाले अनुमानमा परिएन, गोपनीयता बाहिर्नाले पनि समस्या आइपर्ने योग देखिन्छ, विशेष उपलब्धिका लागि केही न केही समय प्रतीक्षा गर्नुपर्ने यो राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनु राशि हुनेहरूका लागि आजको दिन प्रियजनसँग भेटघाटका दिन रमाइलो रहनेछ, व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ, घुमफिर तथा मनोरञ्जनको समय रहेको छ, भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ, अतिथिका रूपमा सत्कार पाइन्छ, आमदानी बढाउने काम गर्न सकिन्छ, प्रेम र मित्रको बन्धन कसिलो भएर जानेछ, साथीभाइहरूबाट सहयोग मिल्नेछ, टाढिएका साथीभाइ नजिकिन्नाले हर्ष बढ्ने यो राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि हुनेहरूका लागि आजको दिन मेहनतीका लागि समय निकै उत्साहजनक रहनेछ, प्रतिस्पर्धा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेले हार खानेछन्, पराक्रम तथा अधिकार स्थापित गर्न सकिन्छ, चुनौती चिर्दै काम बढाउन सकिन्छ, स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुन जानेछन्, व्यापार लगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ, कामले महत्वाकांक्षा बढाउन पनि सक्ने यो राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूका लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले संसार निम्त्याउनेछ, अरूका लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला, अवसर आए पनि नयाँ काममा हात हाल्नु अघि राम्रो विचार पुर्याउनु होला, परिस्थितिसँग सम्झौता गर्नु परे पनि गरेको कामले आशा भने जगाउनेछ, समयको माग अनुसार चल्ने प्रयास गर्नुहोला, बौद्धिक व्यक्तिसँग प्रतिस्पर्धा हुन सक्छ, मेहनत गर्दा अध्ययन प्रगति हुने यो राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। राशि हुनेहरूका लागि आजको दिन आश्वासन बाँच्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हात लागि नआउन सक्छ। पहिलेका सम्झौता तोड्नु पर्ने परिस्थिति आउन सक्छ। साथीभाइहरूसँग पनि असमझदारी बढ्ने योग देखिन्छ। काममा अरूको भर नपर्दा राम्रो हुनेछ। रोकिया काम दोहोर्याउनु पर्ला। आफ्नो प्रतिभाबाट अरूले फाइदा उठाउन सक्छन्। आफन्तसँग मतभेद हुने योग राशि मिल्दा यी आजको दिनमा विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भूत, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेमप्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
1: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिन्ह बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष स्वस्थ समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने परिणाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845725223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ। के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: के तपाईँ भूत, वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
3: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बुझ्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
3: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
3: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
3: व्यापार व्यवसायमा भएका बाधा,
0: विसन्तान सम्बन्धीका समस्याहरू,
3: समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, ग्रह अनुसार रत्न र कवच धारण,
3: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845275223 र 9806575223। पुनः फोनबाट पनि ग्रह तथा र भाग्यको बारेमा जानकारी लिन

जनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु। यो आवाज हो सर्वर।

0: स्वागतका कार्यक्रम ज्योतिष शास्त्रमा र कार्यक्रम ज्योतिष शास्त्रमा हामीले जानकारी पनि गराइसकेछौँ। आजका तिथिमिति पञ्चाङ्ग मेषादि तारा राशि फलका विषयमा हामीले जानकारी पनि गराइसकेछौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी पनि गराउनु पर्ने रहेको छ। 9845275223 र 9806575223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने फोन गर्नुहोस्। भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउनेछु। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, स्वागत गरौं। कहाँको बोल्दै हुनुहुन्छ? नमस्ते।
1: नमस्ते गुरु।
0: कहाँको बोल्दै हुनुहुन्छ?
1: लालबहादुरजी
0: बोल्दै हुनुहुन्छ, काशी जिल्लाबाट भन्नुभयो?
1: हजुर,
0: काशी जिल्लाबाट लालबहादुरजी बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ काशी जिल्लातिर? बल्ल बल्ल लाग्यो, धेरैजना फोन गर्नुहुन्छ त्यही भयो होला है।
1: हजुर
0: हजुर, कस्तो विषयमा हेर्न चाहनुहुन्छ आज?
1: म आफ्नै बारेमा।
0: आफ्नै बारेमा हेर्न चाहनुहुन्छ? जन्ममिति र जन्म समय भन्नुहोस् त।
1: 2022 साउन 7 गते। साउन 7 गते।
0: समय भन्नुहोस् त, कति बजेर कति मिनटमा हो?
1: बिहानको 7 बजे।
0: बिहानको 7 बजे के बार पर्छ?
1: बिहिबार भन्ने लाग्छ गरी।
0: हजुर, बिहिबार नै हो है। ल सुन्नुहोस् है, तपाईँको ध्यान दिएर।
1: हजुर,
0: श्री गणेशमा श्रीमती रामानुजाय नमः। तपाईँको 2022 साल श्रावण कृष्ण पक्षको बिहिबार 9वीं तिथिमा जन्म भएको रहेछ तपाईँको। मेष राशि पर्दो रहेछ, नाम लालबहादुर नै आउँदो रहेछ, नारायणको नाम है।
1: हजुर
0: हजुर, नारायणको नाम लालबहादुर हो कि तपाईँको बाबा नाम लालबहादुर भन्नुभएको अघि?
1: नारायणकै नाम लालबहादुर भन्थ्यो मेरो बाबुआमाले।
0: हजुर, बाबाको नाम के छ? तपाईँको नायिकाको नाम चाहिँ?
1: नायिका पनि लालबहादुर नै छ।
0: ए, लालबहादुर छ। आज नानी देव गर्नु परेको छ तपाईँको घातकमा तिथि। तपाईँको घातक तिथिहरू चाहिँ प्रतिपदा षष्ठी एकादशी घातक तिथि, आइतबार घातक, मघा नक्षत्र घातक, नम्बरमा 1 नम्बर राशिमा चाहिँ तपाईँलाई मेष राशि घातक भनेर लेखेको छ।
1: हजुर,
0: कुण्डली भाग्य ग्रह तपाईँको राम्रो छ। विवाहमा दाम्पत्यमा चाहिँ अलिकति बाधा आउने ग्रह छ भनेको तपाईँको अलिकति श्रीमान श्रीमती ग्रह अलिक नमिल्ने, मेल नखाने, बहुविवाहकै योगहरू पनि पर्ने दशा छ तपाईँको। यहाँबाट हेर्दा तपाईँको परिवारमा अकाल मृत्यु हुने अथवा पितृदोषहरू परेको पनि देखाउँछ यहाँबाट। सरकारी जागिर आर्मी पुलिसमा भर्ती राम्रो देखाउँछ, सरकारी क्षेत्र सरकारी जागिर राम्रो, विदेश यात्राहरू विदेशतिर राम्रो पनि देखाउँछ। तपाईँलाई छोरा नमाप्ने ग्रह परेको छ, ज्येष्ठ छोरोसँग ग्रह मिल्दैन अथवा सन्तानमा ज्येष्ठ पुत्र नहुने ग्रहहरू पनि परेको देखाउँछ यहाँबाट हेर्दा। अब तपाईँको लागि चाहिँ नि ग्रहबाट हेर्दाखेरि तपाईँको ग्रह अहिले शङ्कटा चलिरहेको छ, एउटा शनि चलेको छ है। शनि शङ्कटा, शनि शङ्कटा, साढे साथीहरू पनि छन् ग्रहमा, राशिमा पनि शनि छ। अहिले यसले अलिकति परिवारमा झमेला लाउने, स्वास्थ्यमा समस्या आउने, मन विचार बिग्रिने, बिगार्ने दशाहरू पनि पर्छ तपाईँको लागि। अरू जस्तो नराम्रो छ ठिक छ, शनि शङ्कटाको दशाको शान्ति स्वस्थ गराउनुहोस्, गर्नुहोस्, राम्रो हुन्छ। पानी अलिक धेरै पिउनुहोस्, नभए पेटमा समस्या, पेटमा जलन, ग्यास्ट्रिक अल्सर सम्बन्धीका समस्याहरू पनि हुनसक्छ, यसमा अलिकति विशेष ख्याल गर्नुहोस् तपाईँले। अरू त्यस्तो नराम्रो छैन। दाजुभाइसँग ग्रह मध्यम खालको छ, सकभर पार्टनरमा कामहरू नगर्दा राम्रो हुन्छ। श्रीमतीसँग तपाईँको बहुविवाहको योग परेको छ। विवाह त एउटै हो कि दुईटा हो?
1: अहिले एउटै छ गरे
0: होइन, अहिले त एउटै छ। विवाह एउटै गर्नुभएको तपाईँले जीवनमा कि दुईटा दोस्रो विवाह पनि भएको तपाईँको?
1: दोस्रो विवाह भयो कि एउटै विवाह भएको छ, तर सन्तान छैन।
0: सन्तानमा त बाधा छ, तपाईँको विवाहमा बाधा छ।
1: एउटा सन्तान उत्पादनलाई के विधि गर्नको लागि
0: यसको लागि चाहिँ श्रीमान श्रीमती दुवैजनाले रत्न कवच लाउनुपर्छ। हामीसँग पाउँछ रत्न कवच, यो रत्न कवच लगाउनुपर्छ। सकभर यो 16 साल भित्र लगाउनु भयो भने झन् राम्रो, किनकि तपाईँलाई पितृदोष पनि परेको छ। तपाईँलाई रत्न कपडा चाहियो भने अहिले 10 बजेपछि फोन गर्नुभयो भने म बनाएर तपाईँलाई उही पठाइदिन्छु, तपाईँको कास्की जिल्लामै पठाइदिन्छु, तपाईँ त्यहीँ पनि पाउनुहुन्छ।
1: अनि श्रीमतीको श्रीमतीको चाहिँ नि के अरे रमेशमा नै हुनु कसरी हुन्छ नि फेरि
0: हजुर त्यो यस्तै छ, ग्रह बिग्रेको छ क्या तपाईँ तिनजनाको नहेराइ नजुराइकन विवाह गर्नु भएको हो तपाईँको विवाह दाम्पत्यमा समस्या आउने ग्रह छ तपाईँको श्रीमती
1: सामान्य
0: तपाईँको श्रीमतीजीको जन्ममिति र जन्म समय थाहा छ?
1: जन्ममिति
0: समय समय थाहा छ कि थाहा छैन?
1: 2027 साल
0: त्यही त समय थाहा छ तपाईँलाई भनेर सोधेको पहिला मैले
1: ट्याक्कै मिलेको त थाहा छैन
0: ल भनौँ
1: ट्याक्कै गते बैशाखको एक गते के अरे 27 साल बैशाखको
0: एक गते समय कति बजी मिल्यो?
1: बेलुकाको 12 बजे अरे
0: बेलुकाको रातिको 12 बजी चाहिँ अनुमानित
1: बेलुकाको एक गतेको बेलुका 2 बजेको बिहान
0: हजुर बुझेँ मैले। अब हेर्नु है कतिको मेल खाँदो रहेछ, म नाम नुहाको नाम राशिहरू भन्छु कतिको मेल खाँदो रहेछ है मेल खाएको म हेर्दैछु तपाईँ दुईजनाको चाहिँ। तर मैले मलाई लाग्छ तपाईँको चाहिँ दुईजनाको विवाह जुरेको छैन नजुरेको भएर यो समस्या मङ्गलबारको दिन मङ्गलबारको राति उजाला भएको बुधबारको दिन पर्दो रहेछ राजु चाहिँ कर्कट राति पर्दो रहेछ उहाँको नाम आउँछ होबाट होम कुमारी होम माया यस्तो नाम आउँदो रहेछ होइन त्यही हो
1: हजुर
0: तपाईँको उहाँलाई पनि नाग दोष परेको छ उहाँको पनि नाग दोष परेको छ शनि सन्तानमा गर्वमा आएर शनि निचो भएर बसेको छ होइन गर्व नभए भए पनि गर्वलाई खेर जाने ग्रहहरू हुन्छ क्या यस्तो व्यक्तिहरूको चाहिँ यस्तो छ क्या ग्रहहरू कमजोर भयो क्या ग्रह सन्तानमा कमजोर भयो क्या सन्तान नफाप्ने सन्तान भन्ने बित्तिकै छोरोमा पर्छ छोरा कुनै कुण्डली पनि परेको देखिन्छ यहाँबाट हेर्दाखेरि हो त्यो तपाईँले रत्न कवच लगाउनु होइन रत्न कवच तपाईँले र मिडमले दुवैजनाले रत्न कवच लगाउनु अनि रत्न कवच लगाइसकेपछि तपाईँले विशेष गरी नाग देवताको नागको पूजनहरू गर्ने मिडमले चाहिँ शनिबारको दिन पिपलमा गएर जल चढाउने शनिबारको व्रत बस्ने उहाँले है कपड लगाएर यो काम गर्नु सन्तान प्राप्ति हुन सक्ने सम्भावना बेसी हुन्छ। अब रजस्वी सुकेको हो भने त कुरा अलग हो होइन पहिला त हुन्थ्यो
1: पहिला त हुन्थ्यो
0: अब अहिले रजस्वला सुक्यो होइन अब सुक्यो भने त अब
1: छोरी मान्छेको
0: हजुर अब छोरी मान्छेको रजस्वला नभए चाहिँ सन्तान रहँदैन भन्छ होइन त्यस्तो छ। अब सन्तानको लागि चाहिँ त्यही तपाईँको सन्तानको लागि भए पनि अथवा नभए पनि रत्न कपाल लगाउनु पर्छ तपाईँहरूले रत्न कपाल लगाउनुहोस् है यसले जीवनलाई सजिलो सरल गराउँछ पछि भविष्यलाई पनि राम्रो गराउँछ। यो तपाईँले लगाउनु पर्ने पहिरानी थियो अलि अगाडि नै तपाईँको थाहा भएन थाहा नभएपछि कसरी गर्ने हो कि होइन समस्या भयो तपाईँको अरू जस्तो नराम्रो छ यो तपाईँको ठिक छ ग्रहहरू
1: कुनै त्यस्तो हुने खाने चाहिने भने बरु कुनै चाहिने हुने खाने चाहिने त्यति पाइयो भने गऱ्यो भने अर्को हुन्छ नि
0: रत्न कपडा लगाएपछि हुन्छ रत्न कपडा लगाउने। अब दोस्रो विवाह गर्नुहोस् भन्दा त कानुनले दिँदैन मैले पनि अब
1: कानुनले त होइन कानुनले त दिँदाखेरि जति श्रीमतीले पनि श्रीमतीले पनि चाहिँ उद्गार दिइरहेको छ उदय गएर उदय नै हो गरे कानुनले कार्य चाहिँ नि मलाई हेला नगर चौथा गएर भन्ने चाहिँ सल्लाह दिनुखेर यो श्रीमतीबाट पाएको छु अनि यताउता विज्ञापन पनि गरेको यसो शुभ चिन्तन गरेर होइन मिलिहाल्यो भने चाहिँ हुन्छ अनि अर्कै श्रीमती चाहिँ त्यस्तो रहेको छ हुनु खाने गर्नु उनीहरू खान्छ पायो भने म त 40-60 वर्ष
0: हुँदैछु
1: तर एउटा जाने कृषि राखौँ कि भन्ने चाहिँ मन मन लगाइरहेको छ कि
0: होइन त्यसैलाई सल्लाह गरौँ ल 10 बजेपछि फोन गर्नु
1: होइन
0: 10 बजेपछि फोन गर्नु सल्लाह गर्नु सन्तान तपाईँको हुन्छ नहुने होइन रोकावट भएको हो बाधा भएको हो रुकावट भएको बाधा भएको हो। अब तपाईँको ग्रह उहाँको कुण्डलीबाट चाहिँ सन्तानमा बाधा आउने ग्रह हो, किनकि सन्तानमा ग्रहमा नै आएर तपाईँको राम्रो ग्रह आएर बसेको छैन, सन्तानमा समस्या। तपाईँको ग्रहमा केतु छ, उहाँकोमा शनि निचो छ, होइन, केतु निचो छ यतापट्टि, यसले सन्तान गर्व रह्यो भने पनि, गर्व चाहिँ रह्यो भने पनि ख्याल जान्छ, यस्तो समस्या तपाईँको चाहिँ होइन हो। त्यो भएर अब सन्तानको लागि चाहिँ रतन कुमार लगाउनु पर्छ, त्यसको लागि सल्लाह गर्नु, 10 बजेपछि फोन गर्नुहोस्, यही नम्बरमा कुरा गरौँ है त। हुन्छ उहाँले फोन गर्नुभएको थियो, काशी जिल्लाबाट फोन गर्नुभएको थियो, उहाँले चाहिँ आफ्नो विषयमा हेराएर गइसक्नु भएको छ। तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यका विषयमा जानकारीका लागि 98451 75223 98056 75223 नम्बरमा तपाईँले सम्पर्क हुने गर्नुहोला। र तपाईँको पनि सन्तानहरू रहेको छैन, सन्तानहरू भएको छैन भने बेलैमा तपाईँले चाहिँ यसको समस्याको समाधानतर्फ लाग्नुपर्छ कि। बेलैमा एकपटक तपाईँले देखाउनुपर्छ कुण्डली, दुवैजनाको, श्रीमानको पनि श्रीमतीको पनि कुण्डली देखाउनुपर्छ। ग्रहको माध्यमबाट कुनै दोषहरूको कारणले गर्दाखेरि सन्तान नभएको समस्याहरू छन् भने सन्तानहरू हुन सक्छ। अब उमेर बितिसकेपछि होइन, तपाईँको चाहिँ समय सकिएपछि चाहिँ तपाईँको चाहिँ सल्लाह लिएर त्यति राम्रो उपलब्धि हुँदैन। जस्तै उहाँको जुन काशीबाट फोन गर्नुभएको थियो, उहाँको चाहिँ सन्तान हुने ग्रह चाहिँ रोकावट हो, तर ग्रहको कारणले गर्दा यो यसको उपचार बेलैमा गर्न पाएको थियौँ, समस्याको समाधान रत्न कमल लगाउने व्रतहरू बस्ने गरेका थियौँ भने सन्तान बेलैमा हुन्थ्यो। अब त सन्तान र सधैँ सुखी भई सन्तान हुन्छ भने ग्यारेन्टी चाहिँ हुँदैन है। त्यो भए यसमा चाहिँ यसमा चाहिँ तपाईँको विशेष ख्याल गर्नुहोला भन्न चाहे। अरू अरू कोही श्रोताहरू हुनुहुन्छ, तपाईँले सुनिराख्नु भएको छ, तपाईँले यो समस्या छ अथवा तपाईँको आफ्नो आफन्तलाई यो समस्याहरू छन् भने तपाईँले विशेष ख्याल गर्नुहोला भन्न चाहे। मैले 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत, वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? नमस्ते।
2: नमस्ते गुरु।
0: कहाँ को बोल्दै हुनुहुन्छ? हजुरको शुभ नाम?
2: मिना।
0: मिनाजी हेटौँडाबाट बोल्दै हुनुहुन्छ। कार्यक्रम कतिको सुन्नुहुन्छ हेटौँडातिर?
2: जेल्ली
0: सुन्ने गर्नु भएको छ। कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म छोरीको।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2067 2067 साउन 13 गते,
0: साउन महिना 13 गते,
2: बिहानको 7 बजे। हजुर।
0: जन्म मकवानपुरमै भएको हो?
2: ओ
0: ल, सुन्नुहोस् है त, श्री गणेशायमा श्रीमती रामानुजाय नमः। 2067 श्रावण कृष्ण पक्षको बिहिबार जन्म भएको रहेछ। तृतीय तिथिमा जन्म भएको छ। राशि चाहिँ कुम्भ राशि, नाम आउँछ सीता, नाम आउँदो रहेछ है नानीको। आज नै राक्षस गर्नु परेको छ नानीको। घातकमा तिथिहरू छ, तृतीय अष्टमी त्रयोदशी बिहिबार घातक, नम्बरमा 3 नम्बर राशिमा कुम्भ राशि घातक छ नानीको लागि। कुम्भ राशि घातक हुन्छ। अहिले 7.5 शनि चढेको छ नानीको, यसले पढाइमा डिस्टर्ब, स्वास्थ्यमा समस्या आउँछ, पेट दुख्ने धेरै समस्याहरू हुन्छ यी नानीलाई। यसको लागि चाहिँ रत्न कपाल लगाइदिनुहोस् एउटा। यसले पढाइलाई पनि राम्रो गराउँछ, त्यसपछि स्वास्थ्यलाई पनि राम्रो गराउँछ, पछि गएर विवाह दाम्पत्यलाई पनि यसले राम्रो गराउँछ। अलिक छिट्टो, अलिक खर स्वभाव किसिने नि, अलिक छिट्टो बोल्ने, अनि त्यसपछि छिट्टो रिसाने स्वभाव, अलिक खर स्वभावकै देखिन्छ। सरकारी क्षेत्र, सरकारी लागि असाध्यै राम्रो छ नानीको लागि। विदेश यात्राहरूको राम्रै छ, त्यति नराम्रो ग्रहहरू छैन। अहिले यिनलाई अन्त्य सानै छ, यसको लागि विशेष ख्याल गर्नु पर्यो। एउटा उल्का परेको छ अहिले, अर्को बृहस्पति। उल्काले पढ्न मन लाग्दैन भनेको मान्न मन लाग्दैन, साथीको सङ्गत गर्न धेरै मन लाग्ने, त्यति राम्रो नहुने ग्रहहरू पनि परेको देखिन्छ यहाँबाट हेर्दा। विशेष ख्याल गर्नुपर्छ। विवाहबारीको लागि चाहिँ नानीको 25 भित्र विवाहहरू गराउँदा राम्रो उपयुक्त, 25 भित्र अझै राम्रो त 22 वर्ष 8 महिनाभित्र विवाह राम्रो हुन्छ है नानीको। 18 वर्ष 19 उता 22 वर्ष 8 महिनाभित्र विवाह गर्नु राम्रो मानिन्छ। त्यसपछि अलिक सानै उमेर भयो, पढ्दै गरेन भने 25 भित्र विवाहहरू गराउनुपर्छ। त्यो बेलामा दशाको शान्ति गराएर गर्नुपर्छ है। यिनको लागि चाहिँ पढाइ राम्रो छ, दिमाग राम्रो छ, तेजिलो छ, स्मार्ट छिन्, राम्रो छ। ग्रहहरू नराम्रो छैन, अब पढ्दै नपढ्ने हो भने त कामलाई आउँछ पढ्न पनि होइन। नभए ग्रह चाहिँ बलिया छन् यिनका राम्रो छ र समस्या देखिएन.
2: अनि त्यो आमासँग सम्बन्ध
0: माता पितासँगको सम्बन्ध राम्रै छ, त्यस्तो नराम्रो छैन.
2: दाजु बहिनीसँग
0: ठिक छ, अहिले त सानै छ नि, पछि भविष्य राम्रै छ, त्यस्तो नराम्रो छैन. यिनको चाहिँ अलिकति ताजा पानीहरू पिउने, मन तातो, बिहान उठेर खानेकुराहरू पनि अब जङ्क फुडहरू नखाने
2: होइन,
0: घरै बनाएर खाने, के खान मन लाग्दाखेरि पनि पेटमा समस्या भएपछि क्यान्सर हुने, अल्सर हुने समस्या हुन्छ, यसमा पछि गएर सन्तानलाई हानि गर्छ, यसो पनि गरेर विशेष ख्याल गर्नुपर्छ है. तपाईँलाई ख्याल गराउने अलि यिनको बुद्धि छैन क्या, सानै छैन, तपाईँहरूले पनि कन्ट्रोल गराउने, सम्झाउने, बुझाउने, अराउने होइन,
2: बुझाउनुपर्छ.
0: बिहान उठेर मन तातो पानी चाहिँ एक गिलास दुनै पर्छ नानीले है. अरू केही छ समस्या, जिज्ञासा केही सोध्नु मन लागेको छ?
2: औ अरू त्यस्तो ठिकै छ, अलिक पढ्न कमै गर्ने भएर
0: होइन, पढाइ राम्रै हुन्छ नातिनुहोस्, अलिकति बिहान बेलुका यस्तो आफूले पनि अलिकति मिहिनेत गराउनुहोस् होइन, दिमाग राम्रो छ छोरीको, स्मार्ट छिन्, अब पढ्न रहेछ, अब किताबै नसमाउने नपढ्ने हुन् त कसले आओस् र होइन, नभए तपाईँको नानीलाई पढाइ राम्रो छैन, पढाइ यसको कमजोर छ भन्न मैले पनि मिल्दैन, तपाईँले पनि मिल्दैन फेरि. अब पढ्नु त पढ्यो नि त, नपढेको कसले आउँछ र हो कि भन्नु त, त्यो भएर पढ्न अलिकति सिकाउनुहोस्, अराउनुहोस्, टेराउनुहोस्, राम्रो छ कुरा, नराम्रो छ, ठिक छ. उहाँले फोन गर्नुभएको थियो हामीलाई मकवानपुर जिल्लाबाट, हेटौँडाबाट फोन गर्नुभएको थियो उहाँले. तपाईँहरू आफ्नो आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ. 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्. भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु. कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ. कानपुरको बोल्दै हुनुहुन्छ, हजुर नमस्ते. हजुर हजुर, राधेश्याम कानपुरको बोल्दै हुनुहुन्छ.
2: हजुरको
0: शुभ नाम भन्नुहोस् त.
2: हजुर
0: जुरुदेवकोटा, मोबाइल नजिक राखेर बोल्नुहोस् है.
2: नजिकै
0: छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मेरो बाबुको लागि.
0: बाबुको जन्म भन्नुहोस् त, कति हो?
2: 2071
0: कार्तिक महिनाको 29 गते. समय
2: भन्नुहोस्. बेलुकाको
0: 7:40 ल, ठिक छ, बेलुकाको 7:40 सुन्नुहोस् है. श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2071 मङ्सिर कृष्ण पक्षको शनिबार, कार्तिक भए पनि मङ्सिर कृष्ण पक्षको शनिबार पर्दोरहेछ है. राशि सिंह राशि आउँछ नानीको, बाबुको होइन, राशि सिंह राशि आउँछ बाबुको, नाम आउँछ बाबुको मुक्ति भन्ने नाम आउँछ, नराम्रो नाम. के नाम राख्नु भएको छ बाबुको?
2: हजुर,
0: मुक्तिनाथ. मुक्ति पञ्चनदी राष्ट्र गर्नु परेको छ बाबुको. घातकमा तिथिहरू छ तृतीय, अष्टमी, त्रयोदशी, शनिबार घातक, नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक छ बाबुको. अलिक पेटमा समस्या, पेट दुख्ने समस्या हुन्छ र सफा माङ्गलिक परेका छन्, पछि विवाह माङ्गलिक दोष नै मेटाउनु पर्छ, माङ्गलिक दोषको केटीसँग नै विवाह गर्नुपर्ने देखिन्छ. विदेश असाध्य राम्रो, सरकारी क्षेत्रभन्दा विदेश राम्रो, पढाइमा स्पेसल राम्रो, धन पैसै पैसा कमाउने ग्रह दशा परेको छ. स्पेसल छ तपाईँको छोरा ग्रह, एउटा माङ्गलिक नराम्रो छ, यो माङ्गलिकले धेरै जीवन बर्बाद बनाउँछ, सबै थोक हुन्छ, परिवार राम्रो हुँदैन भन्छ क्या यस्तो व्यक्तिहरूको चाहिँ. त्यही भएर अब राम्रो बनाउनको लागि चाहिँ बाबुको रत्न कवच अहिलेदेखि नै लगाइदिनु भयो भने पढाइ पनि राम्रो हुन्छ, अनि अलि घमण्डी जिद्दी पनि हुँदैन, शान्त स्वभावको पनि हुन्छ है. अब 2071 सालको बाबु, अहिले जसरी बाबुलाई चलेको छ सिद्धा र शुक्र, चोटपटक लाग्ने ग्रह, पढ्न मन नलाग्ने, अब पढाइ अलिअलि अलिअलि अलिअलि कमजोर कमजोर कमजोर कमजोर हुँदै जाने ग्रह छ. दिमाग असर राम्रो छ, उच्च शिक्षा हासिल गर्ने ग्रहहरू छ बाबुको. यो बाबुको लागि आइतबारको दिन नुन नखाने, मङ्गलबारको दिन चोखो खाने काम गर्नुपर्छ बाबुले. यति गर्यो भने यसलाई अलिक केही गर्नु, रत्न कवच लगाइदिनुहोस्, आइतबारको दिन चोखो खाने, नुन नखाने, मङ्गलबारको दिन चोखो खाने, गणेश चौथी मङ्गल चौथीको दिन यसो गणेशजीले पूजा गर्न लगाउने, हनुमान चालिसा पाठ गर्न लगाउने गर्नु, अलिक केही गर्ने कुरा स्पेसल छ नानी बाबुको कुरा.
1: नयाँको लागि नयाँले केटी खोजेर बिहे गर्नु पर्छ भन्नु हो
0: हामीले केही केटी खोजेर बिहा गर्नु तपाईँको श्रीमाको पनि बहुविवाह गरिएको परेको छ क्या बुझ्नुभयो तपाईँको श्रीमाको पनि ग्रह तपाईँको र तपाईँको श्रीमाको पनि ग्रह मिल्दैन विचार मिल्दैन यस्तो देखिन्छ बाबुको फेरि अन्तर्जातीय विवाहहरू होला हामी विशेष गरेर गर्नु होइन बाबुको चाहिँ अब ठ्याक्कै भन्नुपर्दाखेरि नि आफूभन्दा एक महिना अथवा एक वर्ष जेठी भए पनि केटीसँग विवाह गराउनु भयो भने सम्बन्ध राम्रो हजुर एक महिना भयो भने एक वर्ष भयो भने जेठी केटीसँग विवाह गराउनु भयो भने सम्बन्ध राम्रो बलियो पछि गएर पारिवारिक समस्या आउँदैन क्या कि त अन्तर्जातीय विवाह गर्नु पर्यो होइन कि त अन्तर्जातीय विवाह गर्नु पर्यो कि त आफूभन्दा जेठी केटीसँग विवाह गर्नुपर्छ बाबुले एउटा आँखसँग विवाह गर्ने पछि व्रतबन्ध गर्नु भएको छैन होला नि हजुर व्रतबन्ध गराएपछि आँखसँग विवाहहरू गराउनुहोस् एउटा होइन व्रतबन्ध जहिले गराउँदा नि हुन्छ जोड्नु पर्यो
1: हजुर
0: त्यस्तो नराम्रो छैन अहिले सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा हुँदैन ग्रहको माध्यमबाट हेर्दा पछि गएर माता पितासँगको सम्बन्धहरू त्यस्तो नराम्रो छैन नराम्रो भनेको पत्नीसँग सम्बन्ध नराम्रो हुन सक्छ यसमा चाहिँ ख्याल
1: गर्नुपर्छ
0: बाबु के होला फेरि उसले पनि बिचरा ग्रह नै त्यस्तो छ होइन तपाईँलाई रोग लागेर तपाईँ थकित हुनुभयो भने तपाईँको दोष होइन नि त रोगको दोष हो नि त होइन अठारसम्म छ शुक्र सिद्धा स्वामी हो माङ्गलिक भनेको चाहिँ जीवनभरि हुन्छ माङ्गलिक चाहिँ अरू केही नगर्नुहोस् अब ठ्याक्कै भन्दाखेरि चाहिँ रत्न कपडा लाउने शनि के अरे आइतबारको दिन नुन नखाने मङ्गलबारको दिन चोखो खाने यदि गर्न सक्नुहुन्छ भने गर्नु नभए अरू उपाय केही पनि छैन दशाको चाँदी गरेर रोई कराई गरेर हुनेवाला केही पनि छैन रत्न कपडा लाउने होइन तपाईँलाई चाहियो भने भन्नु सम्पर्क गरौँ बनाएर पठाइदिउँला रत्न कपडा लाउने मङ्गलबार आइतबार चोखो खाने यी दुईवटा काम गराउन सक्नुभयो भने छोरा छोरालाई अहिलेलाई राम्रो हुन्छ पछि दीर्घकालीन पछि भविष्यलाई पनि राम्रो हुन्छ होइन अब तिमी सक्दिनँ म केही गर्नै सक्दिनँ भन्नुहुन्छ भने त तपाईँको आफ्नो कुरा हो है मैले केही भन्न मिलेन नि त नभए तपाईँको छोराको पढाइ स्पेसल हो उच्च शिक्षा हासिल गर्ने पिएचडी गर्ने ग्रहहरू छ अब भाग्य छ भनेमा डोकोमा दुधेर अहिले नै कर्म त गर्नु पर्यो होइन कर्म नगरिकन त केही पनि हुँदैन हेर्नु है त्यही भएर यसमा विशेष ख्याल गर्नु अरू त्यस्तो नराम्रो छैन ग्रह स्पेसल छ राम्रो छ ग्रह चाहिँ है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला उहाँले फोन गर्नुभएको थियो हेटुडाबाट फोन गर्नुभएको थियो उहाँले चाहिँ समस्या जे छ त्यसको समस्याको समाधान गर्ने कोसिस भने हामी तपाईँसँग सधैँभरि गरिराख्ने गरेका छौँ कुनै पनि जिज्ञासाहरू छन् आफ्नो आफन्तको विषयमा ग्रह दशा र भागीको विषयमा जानकारी हुने म तपाईँलाई गराउँदैछु यस्तै गरेर सोह्र श्राद्धमा मगा श्राद्ध पनि पर्ने गर्दछ मगा श्राद्धको विषय पनि म केही छलफलहरू तपाईँलाई भोलि पर्सितिर गराउनेछु पक्कै पनि तर मगा श्राद्ध मगा पर भन्ने मगा श्राद्ध गर्न हुँदैन भन्ने होइन है यो मगा श्राद्ध भनेको छुट्टै हो र हाम्रो सोह्र श्राद्धभित्रमा तपाईँको चाहिँ पर्ने द्वादशीको चाहिँ परेको जस्तो लागेको छ मलाई मगा चाहिँ त्यो मगा पर्नु मगा पर्दैन त्यो दिन श्राद्ध गर्नु हुँदैन भन्ने होइन यहाँ गलत अर्थ अलिक गलत बुझिन्छ क्या हामीहरूले हामी कस्ता छौँ भन्दा तपाईँ म सबै कस्ता छौँ भन्दा सुनेको भरमा अरेको भरमा हामीले निर्णय गर्ने गरेका छौँ त्यो गलत हो अब फेरि शास्त्रले के भन्छ भन्दा मगा नक्षत्र यदि पर्यो भने श्राद्धको बेलामा कुनै बेला मगा नक्षत्र पर्यो मगा श्राद्ध जतिको राम्रो श्राद्धहरू कुनै पनि होइन भनेर शास्त्रले भनेको छ फेरि मैले भने होइन हाम्रो निर्णय सिन्धु धर्म सिन्धुले भनेको छ क्या त्यो भएर तपाईँको द्वादशी दिन मगा श्राद्ध पर्दछ यसपालि सोह्र श्राद्धको त्यो दिन श्राद्ध गर्न तपाईँहरू चाहिँ एकदम तयार भएर बस्नुहोला श्राद्ध गर्ने मनसायमा बस्नुहोला कहिले गरे के गर्ने भन्ने मनसायमा नगर्नुहोला यसको विषयमा म व्याख्या तपाईँलाई भोलि पर्सितिर विशेष गर्नेछु मगा श्राद्धको दिन मगा परौ बर्बाद हो नभन्नुहोला है मगा श्राद्धको दिन मगाकै दिन गर्नुपर्छ त्यही दिन गर्नुपर्छ अर्को दिन सार्न मिल्दैन अब मगा नक्षत्रको मगा श्राद्ध भएको नाम छुट्टै एउटा श्राद्ध हो क्या त फेरि कुरा बुझ्नु भयो जस्तै एक दुईवटा श्राद्ध भएको छुट्टै हो महाराज श्राद्ध छुट्टै हो नि पार्वण श्राद्ध हो त्यस्तै मगा नक्षत्रको मगा प्राप्त नै छुट्टै हुन्छ त विधि नै छुट्टै हुन्छ त्यसको चाहिँ मैले भन्न खोजेको त्यो हो तपाईँहरूलाई चाहिँ क्या बुझ्नु भएन त्यही भएर यसपल्ट तपाईँले विशेष ख्याल गर्नुहुन्न भन्न चाहेँ मैले 9854 2023 र 9856 5523 तपाईँले हामीलाई दिनैभर फोन गरेर सल्लाह परामर्श जानकारीहरू तपाईँले प्राप्त गर्न सक्नु नि हुनेछ भन्दै आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक विद्याबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तबसम्म लागि प्राविधिक विद्याका साथै म ज्योतिष आचार्य पनि प्रेमको शास्त्र विधिलाई विदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी दशौं वर्षदेखि अनुभव सङ्घाले भएका कार्यक्रमको श्रोता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई लेख्नुहुन्छ।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: विसन्तान सम्बन्धीका समस्याहरू
1: पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम विपता पछिको दोष निवारण ग्रह अनुसार रत्न र कवच धारण
1: केन्द्रमा भएका अनुसहयोग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान दैनिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845275223 र 9806575223 पुनः फोनबाट पनि ग्रह तथा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो इट्स 8 एएम
1: रेडियो साइनिंग 89.8 मेगाहर्ट्ज
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई व्यवस्था नगर्नुहोस्। म निर्भरका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
0: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्रणाली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क 10 फुट जरिवाना निनाह हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएमपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएमपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-60-359।
4: आमा एक गिलास दही खान्न साह्रै गर्मी हो।
5: आमा मलाई दुध है।
4: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
4: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलचोक।
7: स्कर्फ टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्कर्फ टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँस बारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
8: ए लौन लौन चटै पर्न आँट सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
9: हुन्न हुन्न, चटै पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
10: हो र?
9: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
10: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
9: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
10: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
9: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
11: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन,
12: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
11: नेपाली चाड पर्व तथा शुभ साइटको विस्तृत विवरण,
12: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
11: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
12: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
11: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
13: आमा, एक गिलास दही खाऊँ न? साह्रै गर्मी हो।
14: आमा, मलाई दुध है।
13: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
5: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
13: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
5: भरतपुर दस सिसाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर दस दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर दस इन्द्रेणी टोल, भरतपुर तीन बेलसोक।
10: होइन है दिदी, कतै हिँड्नुभयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
12: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट थियो सान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
10: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
12: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बेस चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98452049486।
15: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
12: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर बीच चनौली बजार चितवन। प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 98550-52454, 98455-20454, इमेल lok.logic2@gmail.com।
15: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट, साथै एएमसीमा पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोल्युसन।
16: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेको छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
17: नानी, के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
18: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
17: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
18: बाबा, हाम्रै कफिङ स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छँदैछ नि।
17: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
18: सम्पर्क नम्बर 98450-82997,
16: 98550-10997।
14: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ट्ज।

0: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो।
1: आर्यन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकै साथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। नेपालबाट मनसून बाहिरियो सम्बन्धी खबरबाट। नेपालबाट मनसून बाहिरिन थालेको छ। आज शनिबारसम्म सुदूरपश्चिम कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट मनसून पूर्ण रूपमा बाहिरिएको नेपाल मौसम विज्ञान विभागले जनाएको छ। बाँकी भूभागमा भने मनसूनी प्रभाव कायमै रहेकाले केही दिनमै त्यहाँबाट पनि मनसून बाहिरिने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले असोज 17 गते बिहान 11 बजे जारी गरेको मनसून बहिर्गमन विशेष बुलेटिन अनुसार देशको पश्चिमी तथा उत्तरी केही भूभागबाट मनसून बाहिरिए पनि मध्य तथा पूर्वी नेपालमा मनसूनी वायुको प्रभाव कायमै छ। महाशाखाका अनुसार मनसूनी वायु कमजोर हुँदै गइरहेको अवस्थामा बाँकी भूभागबाट पनि केही दिनमा मनसून बाहिरिने सम्भावना रहेको छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओ र युरोपियन युनियन ईयूको लामो समयदेखिको चासोलाई सम्बोधन गर्न सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुई छुट्टा छुट्टै निकायमा विभाजन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। संघीय संसदमा पेश भएको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक 2083 प्राधिकरणलाई सेवा प्रदायकबाट अलग गरी विशुद्ध नियामक निकायको रूपमा मात्र स्थापित गर्ने प्रस्ताव गरेको हो। विधेयकको सैद्धान्तिक अवधारणा र आर्थिक टिप्पणीमा प्राधिकरणको विद्यमान दोहोरो भूमिकाले उडान सुरक्षामा असर पारेको यथार्थलाई स्वीकार गरिएको छ। हाल नेपालको नागरिक उड्डयनमा प्राधिकरणले नियामक निकाय र सेवा प्रदायक निकाय दुवैको काम एकैसाथ सम्पादन गर्दै आइरहेको छ। नयाँ विधेयक पारित भएपछि भने नेपालको नागरिक उड्डयन क्षेत्रमा प्राधिकरणले नियामक निकायको मात्र काम गर्ने गरी विशिष्टीकृत संस्थाको रूप लिनेछ। त्यस्तै सरकारले संसदमा प्रस्तुत गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी विधेयक 2083 स्वीकृत दरभन्दा बढ़ी भाड़ा लिने वायु सेवा कम्पनीहरूलाई 5 लाखदेखि 15 लाख रूपियाँसम्म जरिवाना गर्ने कड़ा प्रस्ताव गरेको छ। चाडबाड़ विपद वा आपतकालीन समयमा हुने टिकटको कालोबजारी र यात्रु ठगी प्रवृत्तिलाई निरुत्साहित गर्न ल्याइएको यस्तो कानून ल्याउन लागि हो। त्यस्तै विधेयकमा आजभित्र जहाजभित्र उच्छृंखल गतिविधि गर्नेलाई पाइलटले नै पक्राउ गरेर 5 लाख जरिवाना तिराउन सक्ने प्रस्ताव गरिएको छ। उडान सुरक्षालाई कड़ा बनाउँदै चालक दलको निर्देशन नमान्ने हुल दंगा वा अवरोध गर्ने यात्रुलाई महानिर्देशक मार्फत 1 लाखदेखि 5 लाख रूपियाँसम्म जरिवाना गर्ने प्रस्ताव गरेको छ। उडानकै क्रममा फौजदारी कसूर गर्ने वा अनुशासन तोड्ने यात्रुलाई पाइलटले तत्काल नियन्त्रणमा लिई उपयुक्त विमानस्थलमा ओराल्न सक्ने विशेष अधिकार पाउनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

यो दसैँमा बेकोका सामान किन्दा 20,200 रुपियाँसम्म क्याश ब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: यो दसैँ तिहारमा गोदरेजका उत्पादन किन्दा अट्र्याक्टिभ क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। नेपाली कंग्रेसमा केन्द्रीय समितिको आकार बढ़ाउनु पर्ने सुझावहरू आएको छ। विधान संशोधन मस्यौदा समितिलाई पदाधिकारीको संख्या र खुला केन्द्रीय सदस्यको संख्या बढ़ाउन सुझाव आएको छ। समितिले पार्टीका संरचना र भातृ संस्थाहरूलाई विधान संशोधनका लागि सुझाव आह्वान गरेको थियो। प्राप्त सुझावहरू एकीकृत गर्ने कार्य भएको र समितिको आज वा भोलि बिहान बैठक गरेर पार्टीमा पेश गर्ने मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी

0: भोलि बिहान बैठक गरेर पार्टीमा पेश गर्ने मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिए। सुनिल शर्मा, मधु आचार्य, अमरसिंह पुन, उदय शमशेर राणा, आङगेलु शेर्पा र रंजित कर्ण आकांक्षी युवा पौडेललाई वडा सभापति चयन गरेको छ। पन्ध्रौं महाधिवेशन अन्तर्गत आज शनिबार सम्पन्न वडा अधिवेशनले 19 वर्षीय कार्कीलाई वडा सभापति चयन गरेको हो। कार्कीको नेतृत्वमा 20 सदस्यीय वडा कार्य समिति समेत चयन गरिएको छ। कांग्रेस समिति सदस्य धर्मराज साईको प्रमुख आतिथ्यतामा वडा अधिवेशन सम्पन्न भएको छ। निर्वाचन आयोगले देश विदेशबाट र अन्तर्जिल्ला मतदानको व्यवस्था गर्ने बारे 24 राजनैतिक दलको राय लिएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार निर्वाचन तथा राजनैतिक दल व्यवस्थापन सम्बन्धमा सरकारका तीनै तहमा प्रतिनिधित्व भएका राजनैतिक दलहरूसँग छलफल गरिएको छ। 24 राजनैतिक दललाई आमन्त्रण गरिएको कार्यक्रममा निर्वाचन आयोगबाट निर्वाचनका विविध विषयहरूमा प्रस्तुतीकरण समेत गरिएको सूचना अधिकारीले जानकारी दिनुभएको छ। अविरल वर्षा सँगै आएको बाढ़ी पहिरो र नदी कटानले कालीगण्डकी करिडोरको बेनी जोमसोम कोरला सड़क खण्डको पूर्वाधारसँगै विद्युत र संचार सेवा अवरूद्ध भएपछि ठप्प भएको मुस्ताङ भन्सार कार्यालयको सेवा सुचारू भएको छ। असोज 8 गतेदेखि 12 गतेसम्म भएको वर्षाका कारण भन्सार कार्यालयको सेवा पूर्ण रूपमा ठप्प भएको थियो। उपल्लो मुस्ताङको लोमानथाङ गाउँपालिका 4 नेचुङमा रहेको भन्सार कार्यालयमा विद्युत र इन्टरनेट अवरूद्ध भयो। पछि भन्सार जाँच पास, राजस्व भुक्तानी तथा क्वारेन्टाइनका सेवा प्रभावित भएका थिए। अहिले आंशिक रूपमा समस्या समाधान भएपछि सेवा शुरू गरिएको कार्यालय प्रमुख विदुर चुडालले बताउनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: तिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: साथैमा सिजी ब्रान्ड तथा सिजी मेरिडियाका होम अप्लायन्सेस र होम एन्टरटेनमेन्टका सामान किन्दा 1,02,000 रुपियाँसम्मको बचत। वासिङ मसिनमा 6 केजी, टप लोड वासिङ मसिनमा 4 केजी, सेमी अटोमेटिक वासिङ मसिनमा 2 केजी सफ्ट एक्सेल, माइक्रोवेभमा कुकिङ किट र एसीमा निशुल्क जना, साथै 0% ब्याजमा सजिलो किस्ता। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको एक्सपिरियन्स लाइफ विथ सिजी।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। विश्वव्यापी ऊर्जा आपूर्ति संकट र बढ़दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड़ ब्यारेल कच्चा तेल तथा डिजल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोको अध्यक्षतामा भएको सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। ऊर्जा बजारमा पछिल्लो समय देखिएको अस्थिरता, इन्धनको बढ़दो मूल्य र सम्भावित आपूर्ति अभावबारे G7 राष्ट्रका नेताहरूबीच छलफल भएको थियो। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्सले इंग्ल्याण्डका पूर्व अन्तर्राष्ट्रिय अलराउण्डर तथा दुईपटकका विश्वकप विजेता मोइन अलीलाई अनुबन्ध गरेको छ। अली तेस्रो सिजनका निम्ति जनकपुरमा आबद्ध हुने चौथो विदेशी खेलाड़ी हुन्। बोल्ट्सले यसअघि कप्तानका रूपमा हरमित सिंह, न्यूजील्याण्डका अलराउण्डर जिमी निशाम र पाकिस्तानका ब्याटर इफ्तिखर अहमदलाई अनुबन्ध गरिसकेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबर।

0: राख्ने तयारी। महाधिवेशन स्थलमा स्वास्थ्य कर्मी सहितको हेल्थ डेस्क र दुई एम्बुलेन्स स्ट्यान्ड बाई। इन्धन संकट समाधान गर्न G7 राष्ट्रद्वारा 10 करोड़ ब्यारेल तेल तथा डिजेल बजारमा ल्याउने घोषणा। मूल्य वृद्धि नियन्त्रण गर्न 4 महिनासम्म लागू हुने। र जनकपुर बोल्ड्सले थप्यो चौथो विदेशी खेलाड़ी। दुई पटकका विश्वकप विजेता मोइन अली बोल्ड्समा अनुबन्धित। नेपाली क्रिकेटको माहौल आफै अनुभव गर्न आतुर रहेको भनाई। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। दिउँसो 2-4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 मेगाहर्ट्ज।
2: जब तपाई कुनै चिसो वा तातो चीज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्भकका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगाहर्ज।
1: साहिनो समय सूचक अहिले दिउँसोको 4 बज्यो 8:04 PM।

0: आयन जिमिरे तथा समस्त जिमिरे परिवार।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्भरका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएमपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359।
4: स्टप टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु, काम ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्टप टाइफस रोग लाग्नबाट बस्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
5: ए लौ चटाइ पर्न आटो सबैजना यता आउ त, यता यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चटाइ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ, विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने।
10: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ, के कुराको चित्त बुझिन छोरी।
9: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त सफो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त।
10: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो।
9: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सनी।
10: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो, तिमी ढुक्क भएर बस। तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि।
8: हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
9: सम्पर्क नम्बर 9845082997,
11: 9855010997। रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज। आमाले मिठो
1: खाना दिनुहुन्छ,
0: अनि बाबाले
1: काखमा लिनुहुन्छ।

0: Thank you.
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।
1: सागिनो समय सूचक अहिले बिहानको 6 बज्यो 6 AM
2: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईँ हाम्रो अटुट साइनो
3: मेरा प्राप्त स्मरणीय पति रविचन्द्र रोशन घिमिरेको निधनमा सागर जानुहुने भेटी ल्याउनुहुने हामी प्रति संवेदना प्रकट गर्नुहुने इष्ट मित्र बन्धु बान्धव छर छिमेक तथा संघ संस्थाहरूमा यही मिति 2083 आश्विन

0: संघ संस्थाहरूमा हार्दिक कृतज्ञता प्रकट गर्दछौ। श्रीमती रेणु दाहाल घिमिरे, छोराहरू आयुष घिमिरे, आयन घिमिरे तथा समस्त घिमिरे परिवार।
1: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा फूर्तिजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढ़ाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता फूर्तिजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको खतरा लगभग 3 गुणा बढ़ी हुन्छ।
2: मदिराको सेवन नगर्ने: रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढ़ाउँछ।
1: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि, पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्ने, शरीरको तौल बढी भए घटाउने, स्वस्थ तौल कायम गरी तन्दुरुस्त रहने,
2: नुन र चिनीको प्रयोग कम गर्ने, नुनिलो, गुलियो र चिल्लो खानेकुरा खानाले क्यान्सर, मुटु रोग र मधुमेह हुने जोखिमलाई बढ़ाउँछ। खानामा नुनको प्रयोग कम गर्ने, दिनको 5 ग्राम भन्दा कम खाने, गुलियो पेय पदार्थ, मिठाई, चकलेट जस्ता खानेकुराहरू कम खाने, चिया र कफीमा चिनी कम हालेर खाने, शुद्ध र सफा पानी पिउने, एक दिनमा कम्तीमा 2 लिटर पानी पिउने,
1: सन्तुलित खाना खाने, क्यान्सर, मुटु रोग, मधुमेह र दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग लाग्नबाट बच्न अन्न, दाल, गेडागुडी, दूध, दही, माछा, बोसो नभएको मासु, अण्डा, हरियो सागसब्जी र फलफूल सन्तुलित मात्रामा खाने, मौसमी ताजा फलफूल र सागसब्जी दैनिक प्रशस्त 4-5 पटक खाने, खानासँग नुन नहालेको सलाद नियमित खाने,
2: मानसिक तनावको व्यवस्थापन गर्ने, ध्यान तथा योग गर्ने, रिसलाई नियन्त्रण गर्ने, परिवार तथा साथीभाइसँग पर्याप्त मात्रामा समय बिताउने, घर तथा कार्यालयमा तनावमुक्त वातावरण सिर्जना गर्ने, घुमफिर र रमाइलो गर्ने,
1: उच्च रक्तचाप तथा नसर्ने रोगका अन्य जोखिमहरूलाई व्यवस्थापन गर्ने, उच्च रक्तचाप भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिनीको मात्रा बढेको, मधुमेह भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, रगतमा चिल्लोपना बढेको, उच्च कोलेस्ट्रोल भएमा नियमित जाँच र उपचार गरी नियन्त्रणमा राख्ने, मोटोपना घटाई स्वस्थ तौल, उचाइ अनुसारको तौल कायम गर्ने।
2: आत्महत्या रोकथामका लागि निशुल्क हेल्पलाइन नम्बर 116 चौबिसै घण्टा सेवा उपलब्ध छ।
1: बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय हेटौडा, जनस्वास्थ्य कार्यालय चितवन।
3: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: डेंगु ज्वरो एसिड जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने सरुवा रोग हो। प्राय घर वरिपरि बस्ने एसिड लामखुट्टेले दिनमा टोक्ने गरेको पाइन्छ। खास गरी बरसातको पानी, प्लास्टिकका भाँडाहरू, टिनका डब्बाहरू, ड्रमहरू, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको
3: सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
1: डेंगू ज्वरो एसिड जात

0: यसलाई रोग सार्न सक्दछ। डेंगू ज्वरोको लक्षणहरू। डेंगू ज्वरोको मुख्य लक्षण भनेको एकासी उच्च ज्वरो आउनु हो। यो ज्वरो 5 देखि 7 दिनसम्म रहन सक्छ। ज्वरो साथसाथै निम्न लक्षणहरू पनि देखा पर्दछ। असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड जोड्ने तथा मांसपेशीहरू दुख्ने, शरीरमा बिमिरा आउने, धेरै ज्वरो आई माथिका लक्षणहरू मध्ये 2 वा 2 भन्दा बढी लक्षण देखा परेको खण्डमा डेंगू ज्वरो भएको शंका गर्न सकिन्छ। वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको चक्का देखा पर्ने, बेहोश हुने आदि खतराका लक्षणहरू पनि देखा पर्न सक्छ। डेंगू ज्वरोबाट बच्ने उपायहरू। लामखुट्टेको टोकाईबाट बच्ने, घर आँगन वरिपरि सरसफाई गर्ने र पानी जम्न नदिने, खाली बट्टा, टिन, ड्रम, टायर आदिमा पानी जम्न नदिने, खाने पानीको ट्याङ्की राम्ररी ढक्कन लगाएर राख्ने, गमला फुलदानीमा रहेको पानी हप्तामा 2 पटक फेर्ने र पानी सुक्न दिने, पूरै शरीर ढाक्ने गरी पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली लगाउने, सुद्धा झुल प्रयोग गर्ने, स्थानीय तहको सहभागितामा लामखुट्टेको लार्भा खोज र नष्ट गरी अभियान सञ्चालन गर्ने। यस सम्बन्धी थप जानकारीको लागि नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरौं।
1: स्क्रब टाइफस रोगका लक्षणहरू: धेरै ज्वरो आउनु, कान ज्वरो समेत आउनु, टाउको धेरै दुख्नु, पसिना धेरै आउनु, आँखा रातो हुनु, झाडा पखाला लाग्नु, माइटलले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु। स्क्रब टाइफस रोग लाग्नबाट बच्ने उपायहरू: खेतबारीमा काम गर्दा, वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, साथै सम्भव भएसम्म बुट लगाउने, सकेसम्म घाँसबारी वा चौरमा नबस्ने, बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने, सम्भव भएसम्म भुइँमा नबस्ने, खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने, घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने, घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने, समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने, श्वास लिन गाह्रो भई बिरामी चिकित्सक हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: सम्पूर्ण मानव चोलाको
1: जय
0: होस्। राधे राधे।
2: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइन 89.8 मेगा।

0: पहिलो समय सूचक अहिले साँझको 7 बजे 7 PM
1: रेडियो साइनो 89.8 MHz तपाई हाम्रो अटुट साइनो
2: मेरा प्राप्त स्मरणीय पति रविचन्द्र रोशन घिमिरेको निधनमा सागर जानुहुने भेटी ल्याउनुहुने हामी प्रति संवेदना प्रकट गर्नुहुने इष्ट मित्र बन्धु बान्धव छर छिमेक तथा

0: हार्दिक निमन्त्रणा गर्दछौ। साथै यस दुखद घड़ीमा हामी प्रति सहानुभूति एवं समवेदना प्रकट गर्नुहुने सम्पूर्ण आफन्तजन, इष्ट मित्र, छरछिमेक, बन्धु बान्धव तथा संघ संस्थाहरूमा हार्दिक कृतज्ञता प्रकट गर्दछौ। श्रीमती रेणु दाहाल जुमिरे, छोराहरू आयुष जुमिरे, आयन जुमिरे तथा समस्त जुमिरे परिवार।
1: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्का साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550703059 र 98550673059।
4: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
8: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ट्ज।

0: Tapay Aile Sunday Mucha Radio Sinus 89.1 MHz.
1: यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहियबाट साझा खबर।

0: सक्छ। तर विदेशबाट आयातित वस्तुहरूको बजार विस्तार गर्ने काम सरकारी संयन्त्रले गर्दा नेपाली किसानले उत्पादन गरेको वस्तुले बजार र मूल्य पाउन सकेको छैन। हरेक वस्तुमा परनिर्भरता बढ़दै गएकाले नेपाली उत्पादनको बजार विस्तार र उचित मूल्यको व्यवस्था गर्नु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
1: राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। आज ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले शिक्षाको वास्तविक उद्देश्य परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित नहुने भन्दै शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो। शिक्षा व्यक्ति लाई आफ्नो समाज, संस्कृति, इतिहास र राष्ट्रप्रति सचेत तथा उत्तरदायी नागरिक बन्न सघाउने हुनुपर्ने पौडेलले बताउनुभयो।
2: नेपालको शैक्षिक विकासमा विश्वविद्यालयले पुर्याएको योगदान प्रशंसनीय छ। यहाँबाट शिक्षित विद्यार्थीहरूले देश तथा विदेशका विविध क्षेत्रमा पुर्याउँदै आएको योगदान पनि उत्तिकै अनुकरणीय छ। शिक्षाको वास्तविक उद्देश्य केवल परीक्षामा राम्रो परिणाम प्राप्त गर्नु वा प्रमाणपत्र हासिल गर्नुमा सीमित हुँदैन। शिक्षा व्यक्तिको ज्ञान, विवेक, चरित्र र जिम्मेवारीबोधको विकास गर्ने सशक्त माध्यम हो।
1: पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दघाट सुस्ता पूर्वको दाउनीमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। मृतक सबैको पहिचान खुलेको छ। नेपालगंजबाट काठमाण्डु आउँदै गरेको बस विनय त्रिवेणी गाउँपालिका दुई स्थित एस मोडमा पल्टिँदा 12 जना घाइते भएका छन्। घाइते मध्ये 8 जनालाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर पठाइएको जिल्ला प्रशासन कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख जिल्लाधिकारी जगदीश्वर उपाध्यायले सीआईएनलाई जानकारी दिनुभयो।
3: नेपालगंजबाट काठमाडौँ पठाउँदै गरेको बस नवलपरासी सुस्ता पूर्वको विद्युत गाउँपालिकाको 2 नम्बर 66 राजमार्गमा कार्यालय नियन्त्रण दिने नालामा पल्टेर दुर्घटना भएको अवस्था हो। है उक्त बसमा चाहिँ चालक दलका सदस्य सहित 18 जना आउनुहुन्थ्यो। 18 जना मध्ये 6 जनाको मृत्यु भएको छ। 6 जना त्यसपछि 10 जना घाइतेको नजिकको अस्पतालमा उपचार गरिएको, 2 जना चाहिँ सकुशल रहेको अवस्था हो। घाइतेहरूमध्ये धेरै जसो भरतपुर स्थित नयाँ मेडिकल कलेजमा पठाइएको अवस्था छ। त्यसमध्ये 3 जना प्रमुख अनुसारको हुनुहुन्थ्यो, बाँकी अन्य सर्वसाधारणहरू हुनुहुन्थ्यो।
1: भूगर्भविदहरूको टोलीले आजदेखि नेग्दीको पहिरो प्रभावित क्षेत्रका स्थलगत अध्ययन थालेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा नेपाल भौगर्भिक समाजको नेतृत्वमा समाजका अध्यक्ष भास्कर खतिवड़ा सहितको प्राविधिक टोलीले पहिरोग्रस्त क्षेत्रमा विस्तृत स्थलगत अध्ययन थालेको हो। टोलीले बेनी बजारको सुरक्षाका लागि चुनौती बनेका खरेनी, खोल्सा, खरिया, पाखो र क्याम्पस चोकमाथिको पहिरोग्रस्त क्षेत्रमा पुगेर प्राविधिक अध्ययन गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिनुभयो। महिला उद्यमी तथा व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीकरण, प्रबन्धन र व्यापार विस्तारका लागि काठमाण्डुको जमलमा चेम्बर बजार शुरू भएको छ। नेपाल महिला चेम्बरको आयोजनामा नेपाल चेम्बर अफ कमर्सको भवनमा आजदेखि बजार सञ्चालनमा आएको हो। चेम्बर बजारमा खाद्यान्न, लत्ता कपड़ा, हस्तकलाका सामग्री तथा साल ट्रेनिङ लगायतका स्थलहरू रहेका छन्। यस बजारमा महिला उद्यमीले उत्पादन गरेका वस्तुका साथै आयात निर्यातसँग सम्बन्धित सामग्री बिक्रीका लागि राखिएको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मंत्री विराज भक्त श्रेष्ठले मकवानपुर स्थित खुलेखानी जलविद्युत आयोजना बाँधको निरीक्षण गर्नुभएको छ। पछिल्लो 8 गतेदेखि 12 असोजको भारी वर्षाले खतराको सतह पार गरेको बाँधको वस्तुस्थिति बुझ्न मन्त्री श्रेष्ठ आज खुलेखानी ड्याम पुग्नु भएको हो। मन्त्री श्रेष्ठलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र प्राधिकरणका कर्मचारीले वस्तुस्थितिबारे ब्रिफिङ गर्नुभएको हो। मन्त्री श्रेष्ठले कुलेखानी बाँध सुरक्षित रहेको र अवस्था सामान्य रहेको बताउनुभयो। भारी वर्षाका कारण बाँधमा उच्च निगरानी राखिएको र सबै रणनीति अपनाइएको जानकारी दिनुभयो। रसुवाको भोटेकोसी बाढ़ीले बगाएर चितौन ल्याएका शव नारायणी नदी किनारबाट भरतपुर अस्पतालसम्म ल्याइने र परीक्षणपछि व्यवस्थापन गर्न देवघाटसम्म पुर्याउने एम्बुलेन्स चालकलाई सम्मान गरेको छ। संयुक्त एम्बुलेन्स चालक संघ नेपाल ट्रेड युनियन संघ जिल्ला शाखा चितौनले आज आयोजना गरिएको पाँचौं साधारण सभा तथा अधिवेशनको अवसरमा चालकलाई सम्मान गरेको हो। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुँडीखेलमा उद्घाटन हुने भएको छ। महाधिवेशनले आगामी 5 वर्षका लागि पार्टीको नीति कार्यक्रम र राजनैतिक मार्गचित्र तय गर्नेछ। साथै पार्टीलाई सुदृढ बनाउने तथा नेपालको राजनैतिक सुधारका विषयमा महत्वपूर्ण निर्णय र छलफल हुने कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। उद्घाटन पूर्व सभापति शेरबहादुर देउवाबाट गराउने प्रयास भइरहेको र उहाँ उपस्थित नभए पार्टी सभापति गगन थापाले उद्घाटन गर्ने बताउनु।
4: यसपटक हामीले आग्रह हाम्रो सोच के हो भने हाम्रो पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउपाबाट गरिदिनु भयो भने हामी सबैलाई त्यसकोले धेरै ठूलो सम्मान हामीले अनुभव गर्नेछौ, किनकि यो पार्टीले हाम्रो अग्रजको रूपमा उहाँलाई जुन सम्बोधन गरेको छ सम्मान गरेको छ उहाँबाटै उद्घाटन गरौं भन्ने हाम्रो इच्छा हो। त्यो इच्छा अनुरोधको रूपमा छ, तर पार्टीको परम्परामा उद्घाटन गर्ने चाहिँ योभन्दा अगाडि पार्टी सभापतिले उद्घाटन गर्ने चलन थियो।
1: त्यस्तै महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधिहरूको दर्ता प्रक्रिया शुरू भएको छ। पार्टी कार्यालय बीपी नगर सानेपामा दिउँसोदेखि महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया शुरू भएको हो। दर्ताका लागि हरेक प्रदेशका लागि छुट्टा छुट्टै कोठामा व्यवस्था गरिएको छ। नाम दर्ता गरेपछि महाधिवेशन प्रतिनिधिले 15 महाधिवेशनको झोला पाउनेछन्। उक्त झोलामा पार्टीको विधान कपी कलम लगायतका सामग्री राखिएको छ। महाधिवेशनको उद्घाटन भने भोलि काठमाण्डुको खुला मंचमा 2 बजे उद्घाटन हुने कांग्रेस सह महामन्त्री प्रकाश स्नेहीले सीआईएनलाई जानकारी दिनुभयो।
5: नेपाली कंग्रेस पार्टीका 6743 तलैबाट निर्वाचित भइरहेका जनप्रति पार्टीका प्रतिनिधिहरू काठमाडौँमा आउने क्रम जारी छ। भोलि 10 बजे काठमाडौँ पुगिसक्नुहुन्छ। देश विदेशमा रहेका हाम्रा जनसम्पर्क समितिबाट आउनुहुने पार्टीका प्रतिनिधि महासमिति महाधिवेशन प्रतिनिधि पनि काठमाडौँमा हामीले उहाँलाई स्वागत गरिसकेका छौं। हाम्रा मित्रवत सैद्धान्तिक रूपले पनि नजिक रहेका लोकतन्त्रमा विश्वास गर्ने राजनीतिक पार्टीहरू देश विदेशकालाई पनि हामीले काठमाडौँमा स्वागत गरिसकेका छौँ। अब भोलि हाम्रो 2 बजेको समय जो हामीले उद्घाटन सत्रको कार्यक्रम दिएका छौँ भोलि 3 बजे उद्घाटन सत्र आरम्भ हुन्छ।
1: यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै भूभागका साथै लुम्बिनी र गण्डकी प्रदेशका केही क्षेत्रबाट मनसून पूर्ण रूपमा हटेको छ। बाँकी भूभागमा पनि मनसून वायु कमजोर हुँदै गएकाले अबको केही दिनमै देशभरबाट मनसून बाहिरिने अनुमान छ। नेपालमा मनसून पश्चिमी भेगबाट कमजोर बन्दै क्रमशः पूर्वी भेगतर्फ सर्ने गर्छ। अहिले हावाको दिशा परिवर्तन भई पश्चिमबाट पूर्वतर्फ बहन थालेको छ, जुन मनसून अन्त्य हुने मुख्य संकेत हो। नेपालमा सामान्यतया अक्टोबर 2 तारीकमा मनसून बाहिरिने औसत समय हो र यस पटक औसत मितिकै आसपासमा मनसून फर्किन थालेको छ। गएको वर्ष भने अक्टोबर 10मा मात्र मनसून हटेको थियो। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जुमसुम कोरल्ला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ। असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तर वर्षापछि आएको बाढ़ी पहिरोले मालडुंगा बाट घाँसासम्म सण्डै 50 किलोमिटर दूरीमा 46 भन्दा धेरै ठाउँमा सड़क अवरूद्ध भएको थियो। मुस्ताङबाट म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको बुरूङ तातोपानी र पर्वतको मालडुंगाबाट म्याग्दीको राहुघाट खण्डमा मर्मतपछि एकतर्फे गाड़ी सञ्चालन भएको छ। साझा खबरमा अब खेल खबर। जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। निशिनमा भएको करोगी स्पोर्ट्स पार्कमा आज भएको फाइनलमा भारतले पाकिस्तानलाई 19 रनले हरायो। भारतले दिएको 212 रनको लक्ष्य पछ्याएको पाकिस्तानले 20 ओभरमा 6 विकेट गुमाएर 192 रन बनायो। पाकिस्तानका हसन नवाजले 96 रन बनाए। भारतका अक्षर पटेल टन सुन्दर र शिवम दुबे दुई दुई विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको भारतले 20 ओभरमा 6 विकेट गुमाएर 211 रन बनायो। भारतका अभिषेक शर्माले 61, तिलक वर्माले 51 रन बनाए। पाकिस्तानका अहमद दानियाल र अराफत मिनहासले दुई दुई विकेट लिए। भारतले एसियाली खेलकुदको पुरूष क्रिकेटमा लगातार स्वर्ण पदक जितेको हो। यो सँगै पाकिस्तानले रजत पदक जितेको छ। यस्तै आज बिहान भएको पुरूष क्रिकेटको काँस्य पदक प्रतिस्पर्धामा श्रीलंकाले बंगलादेशलाई हराएको छ।
0: बाढ़ी प्रभावित क्षेत्रमा खानेपानी र सरसफाईमा ध्यान दिनुपर्ने
6: र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खानु, उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने, आफ्नो घर वरिपरि सरसफाई गर्ने।
0: सूचना र जानकारी सहितको विशेष श्रृंखला मिलीजुली नेपाली र कविसँगको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
7: क्यासको फिर्ता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
8: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहाल, अहिले फेरि ढिलो होला नि।
9: रमिला सुन न, म त अब प्याकेटमा राखेर रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
8: ओहो, तिमी त घरको खाने भएछौ नि।
10: के को सरसल्लाह हो दुईजनाको?
9: होइन कि सर, रमिलालाई मैले भनेको प्याकेटमा राखेका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
10: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
8: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
10: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
11: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं। विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
12: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलीजुली नेपाली सुशीला श्रेष्ठबाट।
13: तपाईको गाउँठाउँमा रसुवा भोटेकोसी बाढ़ीले बगाएर ल्याएका व्यक्तिको सामान, गरगहना, पैसा वा हतियार भेटिन सक्छ। बाढ़ीले बगाएर ल्याएका त्यस्ता सामान भेटिए कहाँ बुझाउने? नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफले।
14: जो बहुमूल्य चीजबीजहरू फेला परिरहेको अवस्थामा सम्बन्धित धनीलाई बुझाउने कामहरू पनि निरन्तर रूपमा भइरहेको अवस्थाहरू छ र कतै कतै यस्ता बहुमूल्य चीजहरू अनधिकृत मान्छेले फेला पारेर आफैले साथमा राखेर वा सम्बन्धित व्यक्तिहरू मिलेर बाँडेको अवस्थामा हामीले धादिङ त्यसै गरी चितवन लगायत जिल्ला प्रहरी कार्यालयहरूबाट ती व्यक्तिहरूलाई पक्राउ गरेर कानूनमुनि कारवाही गरेको पनि हामीले सूचनाहरू आधिकारिक हाम्रा वेबसाइट मार्फत पनि सार्वजनिकरण गरिसकेको अवस्थाहरू छ। विभिन्न पत्र पत्रिकाहरू आइसकेको अवस्थाहरू छ। अझै पनि कसैले त्यस्ता बहुमूल्य चिज वस्तुहरू बगाएर ल्याएको नाममा वा फेला परेको नाममा आफूसँग साथमा नराख्नुहोला, सम्बन्धित प्रहरी कार्यालयमा बुझाइदिनुहोला।
13: बाढ़ीले बगाएर ल्याएका सामान भेटी नजिकैको प्रहरी कार्यालय वा प्रहरीको पैसा नलाग्ने फोन नम्बर 100 नम्बरमा फोन गरेर खबर गर्न सक्नुहुन्छ। बाढ़ी प्रभावित क्षेत्रका कतिपय ठाउँमा अझै सड़क खुलेका छैनन्। यस्तो बेला स्वास्थ्य चौकी वा अस्पतालसम्म पुग्न समस्या त हुने नै भयो। तर 9852555454 फोन गर्नुभयो भने अप्ठ्यारोमा परेका गर्भवती र सुत्केरी महिलाको बेलैमा उद्धार गर्न मदत पुग्छ।
15: भदौको 10 गते भुटीकोशी नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाको धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरूद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई ह्यान्डल गर्छु 9852555454 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुर्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने निशुल्क रूपमा फर्किँदाखेरि यातायातको व्यवस्था पनि 20,000 चाहिँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा नीलकण्ठमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
13: महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख अञ्जु ढुंगाना शुद्ध पानी पिउँदा झाडा पखाला हैजा टाइफाइड जस्ता रोग लाग्नबाट जोगिने चिकित्सकहरूको भनाइ छ। सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे
6: कुनै समस्या भएमा तत्काल स्वास्थ्य संस्थामा सजाऊ है र केही पनि स्वास्थ्य समस्याहरू तपाईँलाई पर्यो र थप जानकारी लिन मन लाग्यो भने नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सञ्चालन गरेको हेलो स्वास्थ्य 11-15 फोन गरेर जानकारी लिन सकिन्छ र गाउँमा कुनै किसिमको कहीँ धेरै मान्छेहरू एकैचोटि बिरामी परेको देख्नुभयो भने 11-15 फोन गरेर जानकारी गराउनुहोला र अहिले तत्काललाई हामीले अपनाउनु पर्ने उपाय भनेको खानेपानीलाई शुद्ध गरेर मात्रै खाने उमालेर फिल्टर गरेर अथवा पिउसको प्रयोग गरेर पानी पिउने आफ्नो घर वरिपरि सरसफाई गर्ने पानीका खाल्टाखुल्टीहरू छन् भने त्यसलाई पुर्ने घरको छतमा कुनै किसिमका पानी जम्ने कुनै गमलाहरू छन् कुनै फोहोर कुराहरू छन् भने त्यस्ताहरूलाई सफा गर्ने र घरमा पानी जम्न नदिने फुलका गमलाहरूमा पानी जम्न नदिने गर्यो भने हामी डेङ्गुबाट पनि बच्न सक्छौँ र अहिले चाहिँ हामी सावधानी हुनुपर्ने रोगहरू भनेको झाडा पखाला डेङ्गी लगायतका समस्याहरूबाट हो।
13: सरुवा रोग निगरानी तथा अनुसन्धान शाखा प्रमुख हेमराज पाण्डे आफू बसिरहेको वरपर पानी जम्ने खाल्डाखुल्डी पूर्ण अनि पानी शुद्ध गरेर पिउन सुझाव दिनुहुँदै तपाईलाई पनि बाढ़ी तथा विपदबारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेजको कमेन्ट बक्स र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। आमा खण्ड काव्यमा आमाको ममता र त्यागको चर्चा।

0: कविसँगको विशेष कुराकानी शनिबार विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपी टिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: ओहो बहिनी, के भयो तपाईँको कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, र्याल पनि काटिरहेको छ।
3: त्यही त दाई, यसले अलि भिन्न व्यवहार देखाइरहेछ, पुकाइ पनि फरक छ, अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु।
2: ए हो र बहिनी, लक्षण हेर्दा त कुकुरलाई रेबिज भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
3: खै दाई, कुकुरलाई पनि खोप लाउनु पर्छ र?
2: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
3: कस्तो डर पो लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
4: दाजु बहिनीको गन्धनमा म पनि मिस्छे। यो रोग रोगी कुकुर, बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
3: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउन भन्छु।
5: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। सन्तान जन्मिएदेखि नै आमाले आफ्नो सुख दुःख भन्दा सन्तानको सुख, सुरक्षा र भविष्यलाई पहिलो प्राथमिकता दिन्छिन्। सन्तानको एउटा मुस्कानमा आमाको खुशी देख्ने र सन्तानको पीड़ामा आफू सधैं दुःखी हुने आमाको बानी हुन्छ। आमाले जीवनमा हरेक कठिन मोड़मा साथ र हौसला दिनुहुन्छ। रातको निन्द्रा त्यागेर सन्तानको हेरचाह गर्नु, आफ्ना इच्छा र आवश्यकतालाई पछाडि राखेर सन्तानको आवश्यकता पूरा गर्न आमा निरन्तर लागेको कुरालाई धेरै साहित्यमा वर्णन गरेको पनि पाइन्छ। यस्तै मध्ये आमा खण्डकाव्यका लेखक कवि भरतमणि ढुङ्गानासँग हामीले कुराकानी गरेका छौं।
7: आमालाई सम्झनु स्वधर्म हो मेरो, त्यस्तै गरेर राष्ट्र पनि आमा हुन्, देश पनि आमा हुन्, यसमा देशलाई पनि समेट्न खोजिएको छ र यो देशभित्रको प्रकृतिलाई पनि यो खण्डकाव्यले बोक्न खोजेको छ।
0: अब यसमा जस्तो खण्डकाव्यलाई चाहिँ तपाईँले जुन आमाको हिसाबले चुन्नुको कारण चाहिँ?
7: आमा भनेको संसार देखाउने एकमात्र मातृशक्ति हुन्। काव्य लेखेर मात्रै आमाको सेवा त पुग्दैन होला, तर काव्य लेखेर आमालाई सम्झाउनुको मूल उद्देश्य भनेको कति छोराछोरीहरूले अहिलेको अवस्थामा आएर आफ्ना आमाहरूलाई भुलेका छन्, वृद्धाश्रमहरूमा लगेर एउटा जीवनहीन जीवन यापन गराउन बाध्य बनाएका छन्, ती त्यस्ता छोराछोरीहरूलाई पनि र त्यो आमाको ममतालाई नभुल्नुहोस् भन्ने उद्देश्यले यो आमा खण्डकाव्य लेख्न म प्रेरित बने।
0: अब नास्ति मातृ सम गुरु, होइन, आमा जस्तो गुरु कोही छैन, सबै सिकाउने त आमा नै हुनुहुन्छ, होइन, तपाईँ एउटा गुरु पनि हुनुहुन्छ, शिक्षक हुनुहुन्छ, यत्रो लामो समय शिक्षण पेसामा लाग्नुभयो, होइन, लामो समय सिकाउँदाखेरि आमाले, आमा त्यो महान गुरु जसले दिएका केही संकेतहरू पनि मान्छेको लागि ठूलो शिक्षा हुन्छ, होइन, त्यो कुरालाई चाहिँ कसरी वर्णन गर्नुभएको छ?
7: घर नै पहिलो पाठशाला हो र आमा नै पहिला गुरु हुन्। अब यसै सिलसिलामा धेरै कुराहरू घरभित्रबाट आमाबाट सिकेर आएको हुनाले यो आमाले सिकाएका कुराहरू मूर्त रूपमा रहिरहन् हामीले भुल्नु हुँदैन। आमाले दिनुभएको ज्ञानबाट नै हाम्रो ज्ञानको उचाइ अझ चुलिएको छ।
0: अब यसलाई चाहिँ तपाईँले जस्तो कति समय लाग्यो, कसरी योजना बनाउनु भयो यो लेखनलाई?
7: डेढ वर्ष अगाडिदेखि मेरी आमा अहिले अस्वस्थ हुनुहुन्छ, अर्काको सहारामा मात्रै उहाँ बाँच्नु भएको छ। त्यो परिस्थितिलाई देखेर मैले खण्डकाव्य तयार गर्ने सोच बनाए, जुन अहिले पाठकहरूको हातमा पुर्याएको छु।
0: जन्मदिने आमासँगै तपाईँले अब जन्मभूमिको कुरा पनि उठाएको छु भन्नुभयो, होइन? जन्मभूमिलाई चाहिँ कसरी प्राथमिकता दिनुभएको छ, कसरी उठाउनु भएको छ?
7: यो जन्मभूमि भन्दा ठूलो के नै वस्तु होला र त्यसैले आमासँग यो जन्मभूमिलाई ठाउँ ठाउँमा मैले पद्यात्मक रूपमा लयमा सम्प्रेषण गरेर आमालाई र धरती आमालाई दुवै आमालाई मैले सँगसँगै लाने प्रयास गरेको छु।
0: अब तपाईँले भोगिरहँदाखेरि त्यो धरतीको माया कस्तो हुँदो रहेछ?
7: धरती भनेको त यो विचित्र मायाको खानी हो, जसले म नाबालकलाई यस्तो बनायो। यसमा धरतीको पनि महत्वपूर्ण हात छ। यही धरतीमा जन्मे, हुर्के, बढे, पढे, रमे, रमाई, अब त्यसको बारेमा केही बोल्नु, केही लेख्नु, दुई चार शब्दहरू त्यसमा मैले खर्च गर्नु, यसलाई चाहिँ मैले मेरो आफ्नो कर्तव्य ठानेर धरती मातालाई पनि जननीसँगै तुलना गरेर यसमा अघि बढेको छु म।
0: यहाँ के आमाको बिछोडका भावहरू रहेछ, होइन? तपाईँले किन यो उठाउनु भयो?
7: अब यो आमा भन्ने यस्तो चीज हो, आमा शब्द यस्तो चीज हो, यो वास्तवमा ममताले भरिएको शब्द छ। किन आमाको व्यवहारभित्र ममता छ, स्नेह मौलाएको हुन्छ। अब त्यस्तो ममता र स्नेहलाई कल्पनाको आधारमा छोड्नु पर्दाखेरि भाव विह्वल अवश्य हुन्छ। त्यसैले यो कहिले पनि साथबाट नछुटोस्, सधैँ आमाको काखमा लडीबुडी गरेर खेल्न पाऊ भन्ने आशयमा मैले यो कुरो यहाँ उजाएको हुँ।
0: आमाको बिछोड, अब सबैको आफ्नो आमालाई छोड्ने चाहना त हुँदैन, होइन? रहर हुन्छ आमासँगै बस्ने, तर बाध्यताले कतिपय काम गर्न टाढा जानुपर्ने, ठाउँ छोड्नुपर्ने, विदेश जानुपर्ने, होइन? अनि आफ्नै ठाउँमा हुँदाखेरि पनि अब दुई चारजना दाजुभाइ हुन्छन्, आमा कोसँग बस्नु भएको छ, सबैले फेरि आमासँग बस्ने भाग्य नै पाउँदैनन्, अनि त्यो कुरालाई चाहिँ
7: यी कुराहरू हुँदाहुँदै पनि त्यो हृदयमा आमा हुनुपर्छ, मनमा आमा हुनुपर्छ, र जहिले हामीले आमाको सामिप्यता पाउँछौ त्यो दिन सेवाभाव दर्शाउन सक्नुपर्छ। त्यति मात्र हुँदा पनि धेरै हुन्छ जस्तो मलाई लाग्छ। सधैँभरि हो, सँगै हुन सकिन्न, आफ्ना बाध्यताहरू छन्।
0: कुपुत्रो जाए त कोचिदपि कुमाता नवगती भनेर भनिएको छ, होइन?
7: अवश्य
0: छोरो चाहिँ अब कहिलेकाहीँ कर्तव्य पूरा नगर्दा कुपुत्रो हुन सक्छ, तर आमा कहिले पनि कुमाता अथवा नराम्रो कसैले नै आफ्नो जन्मदिने आमालाई त्यो हिसाबले हेर्दैन होला। अहिलेको पछिल्लो यो परिस्थिति समय अनुसार चाहिँ यस्तो खालको शिक्षाहरू हाम्रो विद्यालयमा कतिको दिइन्छ, होइन? आफ्नो अभिभावकलाई, आफ्नो आमालाई, बुवालाई सम्मान गर्नुपर्ने कुराहरू कतिको छ अहिले पछिल्लो समय?
7: हाम्रा हरेक कुरामा, शिक्षामा, नैतिकतामा, हाम्रा वैयक्तिक आचरणमा पनि पाश्चात्य संस्कारहरूले आफ्नो ठाउँ ओगटिसक्यो। हामी अन्धानुकरणमा लिप्त भयौं।
0: तपाईँले रचना गर्नुभएको यो खण्डकाव्यबाट केही एकदमै राम्रो तपाईँलाई श्रोताहरूलाई सुनाइदिनुहोस् न।
7: यहाँ प्रकृति परक कुराहरू छन्, अलिकति म चार लाइन सुनाउँछु। पाखा पखेरा बनकुञ्जभित्र मुहार तिम्रै छ पवित्र चित्र।

राष्ट्रपति रामचन्द्र पौडेलले अबको शिक्षा व्यक्तिलाई आफ्नो समाज संस्कृति र इतिहास अनि राष्ट्रप्रति सचेत हुनको लागि सघाउने खालको हुनुपर्ने बताउनु भएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी कुदाउनेमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले कुलेखानी जलविद्युत आयोजनाको बाँधको निरीक्षण गर्नु भएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन भोलि काठमाण्डुको टुली खेलमा उद्घाटन हुनेछ। यस वर्षको मनसून नेपालबाट बाहिरिन शुरू गरेको छ। गएको हप्ताको वर्षापछिको बाढ़ी पहिरोका कारण अवरूद्ध बनेको चीन र भारत जोड्ने बेनी जोमसोङ कोराला सड़कको म्याग्दी खण्डमा मरमतका लागि इन्धन अभाव मुख्य चुनौती बनेको छ र जापानमा चलिरहेको 20 संस्करणको एसियाली खेलकुद अन्तर्गत पुरूष क्रिकेटको स्वर्ण पदक भारतले जितेको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 18 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: पछिल्लो समय अहिले रातिको 8 बज्यो
1: स्टप टाइफस रोगका लक्षणहरू धेरै ज्वरो आउनु कामजोरो समेत आउनु टाउको धेरै दुख्नु पसिना धेरै आउनु आँखा रातो हुनु झाडा पखाला लाग्नु माइतले चुकेको ठाउँमा रातो दावर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु स्कर्प टाइफस रोग लाग्नबाट बस्ने उपायहरू खेतबारीमा काम गर्दा वन जंगल झाडीमा जाँदा वा घाँस काट्न जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भएसम्म बुट लगाउने सकेसम्म घाँस बारी वा चौरमा नबस्ने बस्ने परे गुन्द्री वा दरी ओछ्याएर बस्ने सम्भव भएसम्म भुइँमा नबस्ने खाटमा वा अग्लो स्थानमा सुत्ने बस्ने घर वरपर झाडी घाँस तथा घुर्यान बढ्न नदिने घर गोठमा मुसा नियन्त्रण गर्ने जस्तै उपयुक्त किसिमले अन्न भण्डारण गर्ने समयमै उपचार नभएमा कडा खालको श्वास प्रश्वास समस्या जस्तै दम बढ्ने श्वास फेर्न गाह्रो भई बिरामी चिकित्सा हुने र बिस्तारै शरीरका मुख्य अङ्गहरूले काम गर्न छाड्नुका साथै बिरामीको मृत्यु पनि हुन सक्छ।
2: जब तपाईँ कुनै चिसो वा तातो चिज खानुहुन्छ तपाईँको नसा स्टिमुलेट हुन्छ र जब यी नसाहरू स्टिमुलेट हुन्छ तपाईँको दाँतमा तीखो झन्झनाहट महसुस हुन्छ। दाँतको सेन्सिटिभिटीलाई बेवास्ता नगर्नुहोस्। म निर्धक्कका साथ भन्न सक्छु कि सेन्सोडाइन सेन्सिटिभिटीको लागि वास्तवमै राम्रो टुथपेस्ट हो।

0: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना निनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनटी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनटी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-63359।
2: होइन दिदी, कतै हिँड्नु भयो? यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
3: मेरो मोबाइल देखेर जहिले डिस्काउन्ट दिएर कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन पाएन हाम्रो चनौली बजारमा।
2: ए दिदी, त्यसै म तपाईँलाई डिस्काउन्ट छु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नै पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको एयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, एयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सपोर्ट मूल्यमा पाइन्छ।
3: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै किम्मत मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण न्योपाने। मोबाइल 98450-0496।
4: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन सुन्ने
5: नानी? के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझिन छोरी?
6: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो त कफो छ त, जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
5: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
6: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको निरज फोटो एन्ड भिडियोग्राफी छ नि सानी।
5: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि निरज फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारद नगर टाउन, चितवन।
6: सम्पर्क नम्बर 98550-82997-98550-10997।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगा।

0: लाख रूपैयाँ ऋण लागेपछि श्रेष्ठ पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्थ्यो। श्रीमती सुन्दरीले विदेश जान रोक्दै खुत्रुकै फुटाएर जम्मा गरेको 2 लाख रूपैयाँ उहाँको हातमा थमाउनुभयो। त्यही रकमबाट एउटा दुहुनो भैंसी खरिद गरी शुरू भएको व्यवसाय क्रमशः विस्तार हुँदै अहिले व्यावसायिक तरकारी खेतीमा पुगेको हो। भारतमा 9 वर्ष र मलेसियामा 5 वर्ष बिताएका श्रेष्ठले स्वास्थ्य समस्याका कारण वैदेशिक रोजगारीलाई निरन्तरता दिन सक्नु भएन। मलेसियाबाट फर्किने क्रममा निमोनियाले थलिएपछि उपचार गराउनुभयो। उहाँ उपचारपछि पुनः मलेसिया पुगे पनि छातीमा समस्या देखिएपछि स्वदेश फर्काउनु पर्यो। त्यसपछि साउदी अरब जाने तयारीमा काठमाडौँ पुगेका उहाँ मेडिकल परीक्षणमा छातीमा दाग देखिएपछि विदेश जाने योजना त्यागेर गाउँ फर्किनु भएको थियो।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन?

0: हेल्थसँग कहिले गरिदिन सम्झौता, किनकि मसँग छ मेरो हेल्थ फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट।
1: ए भतिज, यो चाडपर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउने खानुस् भनेको नि काका, माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा, माछा मासुमा भएको सबै तत्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसी एग्रोटेकको उत्पादन।
5: My name is King Wild.

यो दसैँ तिहारमा गोदरेज का उत्पादन किन्दा अट्र्याक्टिभ क्याश ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वासिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।

0: लाभको अवसर, साथै हरेक महिना हुने भाग्यशाली उपहारमा आइडियाको साइड बाई साइड रेफ्रिजरेटर जित्ने मौका, साइड बाई साइड र मल्टी डोर रेफ्रिजरेटर किन्दा इन्डक्सन निशुल्क, फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी, टप लोडमा 4 केजी र सेमी अटोमेटिकमा 2 केजी सर्फ एक्सेल निशुल्क, डिस वासर किन्दा 2 वटा वासिङ ट्याब्लेट निशुल्क। आइडिया, दसैँको खुसी घर घरमा उपहार।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। लामो राजनीतिक इतिहास बोकेको नेपाली कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। विशेष महाधिवेशनपछि 2 समूहमा विभाजित कांग्रेसको आधिकारिक अर्थात संस्थापन पक्षले आज काठमाण्डुको खुल्ला मंचमा महाधिवेशन उद्घाटन गर्न लागेको हो। गत साता देशका विभिन्न भागमा परेको अविरल वर्षा र त्यसबाट सृजित प्राकृतिक विपदका कारण पूर्व निर्धारित असोज 16 गतेको कार्यक्रम 2 दिन पछाडि सारेर कांग्रेसले आज महाधिवेशन उद्घाटन गर्न लागेको हो। महाधिवेशनका लागि आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भएको कांग्रेसको सूचना संचार तथा प्रविधि समिति संयोजक एवं पार्टीका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशनको लागि खुल्ला मंचमा मंच निर्माण तथा बन्द सत्रका लागि विभिन्न हल समेत व्यवस्थापन गरिएको छ। हालैको प्रकोपका कारण महाधिवेशनमा प्रचार प्रसारका नाममा कुनै तामझाम नगर्ने कांग्रेसले निर्णय गरेको छ। त्यसैकारण कार्यक्रम स्थापनामा कार्यक्रम स्थलमा एउटा मूल गेट बाहेक शहर बजारमा कुनै प्रचार सामग्री समेत टाँसिएको छैन। पार्टीले डिजिटल प्रचारलाई जोड़ दिएको छ। महाधिवेशनमा 7,700 भन्दा बढ़ी निर्वाचित प्रतिनिधिहरू सहभागी हुँदैछन्। केन्द्रीय निर्वाचन समितिले तयार पारेको कार्यतालिका अनुसार असोज 18 गते खुल्ला मंचमा उद्घाटन सत्र हुनेछ भने असोज 19 र 20 गते बन्द सत्र चल्नेछ। त्यस्तै असोज 21 र 22 गते नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ़नेछ। महाधिवेशनको उद्घाटन सत्रमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ। त्यस्तै अन्तर्राष्ट्रिय अतिथिहरूलाई पनि निमन्त्रणा गरिएको छ। कार्यक्रम स्थलमै प्राथमिक स्वास्थ्य उपचार केन्द्र र मीडिया सेन्टर स्थापना गरिएको समेत जनाइएको छ। संस्थापनको महाधिवेशन शुरू भइरहँदा असन्तुष्ट समूहले भने आउँदो मंगिरमा छुट्टै महाधिवेशन गर्ने तयारी गरेको छ। निवर्तमान सभापति शेरबहादुर देवापक्षले अहिले देशव्यापी वड़ा तथा पालिका अधिवेशन गरिरहेको छ। कांग्रेसको महामन्त्री पदका लागि आकांक्षीको लड़को लागेको छ। 15 महाधिवेशनमा महामन्त्री पदमा आकांक्षीहरूको लड़को लागेको हो। कांग्रेसको विधान अनुसार 2 जना महामन्त्री हुने व्यवस्था छ। तर विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय प्रदीप पौडेल र गुरूराज घिमिरे सहितका नेताहरूले महामन्त्रीमा उम्मेद्वारी दिने तयारी गरेका छन्। 2 महामन्त्री सहित नयन सिंह महर, सुनिल शर्मा, मधु आचार्य, अम्बेश सिंह पुन, उदय शमशेर राणा, ओंगेलु शेर्पा र रंजित कर्ण आकांक्षीका रूपमा देखिएका छन्। यता कांग्रेसको इतरपक्षका नेता डाक्टर प्रकाश शरण महतले सभापति गगन थापाले गराएको अधिवेशन प्रक्रियामा उड़ादेखि नै संलग्न भएका पार्टीका नेता कार्यकर्ता पनि आफ्नो समूहमा खुल्न थालेको दावी गरेका छन्। काठमाण्डुमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले देशभर पार्टीका नेता कार्यकर्ता स्वत स्फूर्त रूपमा आफूहरूको अधिवेशनमा जोड़िएको दावी गरेका हुन्। नेपाली कांग्रेस 4 दशक लामो इतिहास बोकेको राजनीतिक दल हो। विवादबीच कांग्रेसको 15 महाधिवेशन आजदेखि शुरू हुँदैछ। कांग्रेसमा स्थापना कालदेखि अहिलेसम्म सैद्धान्तिक भन्दा व्यक्तिगत विवाद थाली हुँदा विभाजन हुँदै आएको छ।
3: यता इतिहासमा कांग्रेस महाधिवेशन शीर्षकमा गोर्खा पत्रले इतिहासलाई मुदागत रूपमा छापेको छ। पार्टी स्थापना 2003 साल कार्तिक 15 गते, पहिलो महाधिवेशन 2003 साल माघ 12 देखि 13 गते भवानीपुर कोलकाता भारत, त्यसै गरी दोस्रो महाधिवेशन 2004 माघ 20 देखि 22 गते बनारस भारत, तेस्रो महाधिवेशन 2005 फागुन 18 गते दरभंगा बिहार भारत, सभापति मातृका प्रसाद कोइराला, चौथो महाधिवेशन 2006 साल चैत 27 गते कोलकाता भारत, सभापति मातृका प्रसाद कोइराला, पाँचौ महाधिवेशन 2009 जेठ 10 देखि 12 गते जनकपुर, सभापति विश्वेश्वर प्रसाद कोइराला, छैठौ महाधिवेशन 2012 माघ वीरगंजमा सभापति सुवर्ण शमशेर जबरा, विशेष महाधिवेशन 2015 जेठ विराटनगर सभापति विश्वेश्वर प्रसाद कोइराला, सातौ महाधिवेशन 2017 वैशाख 25 देखि 31 गते काठमाण्डौ सभापति विश्वेश्वर प्रसाद कोइराला, त्यसै गरी आठौं महाधिवेशन 2048 फागुन एकदेखि तीन गते झापा सभापति कृष्ण प्रसाद भट्टराई नवौं महाधिवेशन 2053 वैशाख 26 28 गते काठमाडौं सभापति गिरिजा प्रसाद कोइराला दशौं महाधिवेशन 2057 माघ 9 गते पोखरा सभापति गिरिजा प्रसाद कोइराला एघारौं महाधिवेशन 2062 भदौ 14 17 गते काठमाडौं सभापति गिरिजा प्रसाद कोइराला बाह्रौं महाधिवेशन 2067 असोज 1-5 गते काठमाडौं सभापति सुशील कोइराला 13 महाधिवेशन 2072 फागुन 20-23 गते काठमाडौं सभापति शेरबहादुर देउवा 14 महाधिवेशन 2078 साल मंगिर 24-27 गते काठमाडौं सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन 2082 पुष 27 गते काठमाडौं सभापति गगन कुमार थापा गोर्खा पत्रमा छापिएको इतिहासमा कंग्रेस महाधिवेशन शीर्षकको यो इतिहास हो।
2: सरकारका 6 महिना बैंकमा थुप्रियो पैसा लगानीमा छैन उत्साह शीर्षकमा खबर छ। रासोपा नेतृत्वमा दुई तिहाईको स्थिर सरकार गठन भएको 6 महिना पुग्यो। बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रेको थुप्रै छ। ऋणको ब्याजदर पनि घटेको घटै छ। तैपनि न निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर थप लगानी गर्ने आँट गरेको छ, न त मुलुकको अर्थतन्त्र नै चलायमान बन्न सकेको छ। आखिर किन त उद्योगी व्यवसायी भन्छन्, सरकारको ध्यान अर्थतन्त्र सुधार्नेतर्फ भन्दा पनि उद्योगी व्यवसायीलाई आतंकित पार्ने र लगानीको वातावरण धमिलो बनाउनेतर्फ मात्र केन्द्रित भयो। स्वदेशी तथा विदेशी लगानीको वातावरण बनाउन उद्योग व्यवसायको मनोबल बढ़ाउनु पर्ने र लगानीको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग रहेको छ। बजारमा उपभोग घटेको छ भने विकास निर्माणका काम पनि सुस्त छन्। यसले बजारमा पैसाको प्रभाव रोकेर सर्वसाधारणको क्रय शक्ति र उपभोगमा समेत प्रत्यक्ष असर पारेको छ। घर जग्गामा ठूलो पूँजी फसेकाले व्यवसायीले नयाँ लगानी गर्न सकेका छैनन् भने कारोबार घट्दा बैंकबाट थप कर्जा लिन पनि कठिन भएको छ। फलस्वरूप बैंकहरूमा लगानी योग्य रकम थुप्रिएर पनि कर्जाको माग बढ़न सकेको छैन। नेपाल उद्योग परिसंघका उपाध्यक्ष का अनुसार बैंकहरूमा पर्याप्त तरलता रहेको र कर्जाको ब्याजदर घटेर करिब 4-5% आसपास आएको बताइएको छ। तर यति सस्तो ब्याजदरमा पनि उद्योगी व्यवसायी ऋण लिन उत्साहित नभएको नेपाल उद्योग परिसंघको भनाई छ। निजी क्षेत्रले लगानीको वातावरण निर्माणका लागि कानून संशोधनमा मात्र पर्याप्त नभई नीतिगत स्थिरताको विश्वास आवश्यक रहेको समेत बताउँदै आएको छ। निजी क्षेत्रको लगानी क्षमतामा असर पार्ने अर्को प्रमुख कारण घर जग्गा क्षेत्रमा फँसेको पूँजी रहेको समेत व्यवसायीहरूको भनाई छ। कर्जाको ब्याजदर घटे पनि व्यवसायका लागि अर्को समस्या भनेको कारोबारमा आएको कमी बनेको छ। व्यवसायको कारोबार घटेपछि बैंकबाट थप कर्जा लिन आवश्यक वित्तीय विवरण र कागजात तयार गर्न समेत कठिनाई भएको व्यवसायीहरू बताउँछन्।
3: समायोजन भएका कर्मचारीको पीड़ा स्तर वृद्धि भयो, बनेन पेन्सन पट्टा शीर्षकमा गोर्खापत्र खबर लेख्छ। साविक संघबाट लुम्बिनी प्रदेशमा समायोजन हुनुभएका हाल अवकाश प्राप्त अधिकृत राजेन्द्र कुमार श्रेष्ठको लुम्बिनी प्रदेश कार्यालयमा समायोजन भएपछिको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बढ़न सकेन। 2075 सालमा कर्मचारी समायोजनपछि प्रदेश कानून अनुसार स्तर वृद्धि भए पनि स्तर वृद्धि भएको अवधिको पेन्सन पट्टा नबनी अवकाश हुनुभयो। श्रेष्ठ जस्तै साविकको संघमा नायब सुब्बा पदमा कार्यरत रहँदा लुम्बिनी प्रदेशमै समायोजित हुनुभई प्रदेश सरकारबाट वरिष्ठ 5 तहमा स्तर वृद्धि हुनुभएका कृष्ण काफलेको पनि अवस्था उस्तै छ। उहाँले गुनासो गर्दै भन्नुभयो, लामो समयसम्म सरकारकै सेवा गरेको तर अवकाश हुँदा अनेक कानूनी झमेला देखाएर स्तर वृद्धिपछि पेन्सनमा सेवा अवधि नजोड़िनु दुखद हो। श्रेष्ठका अनुसार संघीय कानून नबनेसम्म समायोजनपछि स्तर वृद्धि भएको अवधिको पेन्सनमा थपिने रकम पनि संघीय सरकारले दिने निर्णय नगर्दासम्म यो समस्या यथावत नै रहिरहन्छ। उहाँहरू जस्तै साविक संघीय सरकारमै कार्यरत रही प्रदेश र स्थानीय तहमा समायोजन भई अवकाश भएका 2600 जना कर्मचारीको स्तर वृद्धि अनुसारको पेन्सन पट्टा बन्न सकेको छैन। संघीय निजामती सेवा ऐन बन्न ढिलाइ हुँदा सबैभन्दा बढ़ी प्रभावित 2075 सालमा प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीलाई परेको छ। संघीयता कार्यान्वयनमा आएसँगै साविक केन्द्र सरकारमा रहेका 14,000 जना कर्मचारीको प्रदेशमा र 42,000 कर्मचारी स्थानीय तहमा समायोजन भएका थिए।
2: प पहिलो घर बनाउनेलाई सरकारी अनुदान, प्राथमिकतामा विपन्न, विपद प्रभावित र जोखिमयुक्त बस्तीका नागरिक शीर्षकमा खबर छ। पहिलो पटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्ने तथा मध्यम आय भएका परिवारका लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने उद्देश्य छ। प्रधानमन्त्री बालेन्द्र शाहले भनेका छन् जो कोही मानिस आफ्नै घर होस् भन्ने चाहन्छन् तर आर्थिक अवस्था आदिका कारण धेरैले घर बनाउने सपना पूरा गर्न संघर्ष गरिरहेका हुन्छन्। कतिपय अवस्थामा पैसा भएर पनि सुरक्षित आवास बनाउन सकिरहेका हुँदैनन्। प्राविधिक ज्ञानको अभावले बाढ़ी पहिरो र भूकम्पको जोखिमयुक्त बस्तीमै मानिसहरू बसोबास गरिरहेका हुन्छन्। नागरिकको यस्तो समस्यामा सरकार आफै देखिने गरी ऐन बनाउन लागिएको छ। हालै पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले प्रतिनिधि सभामा दर्ता गरेको भवन दोस्रो संशोधन विधेयक 2083 नागरिक आवास सुनिश्चितता सम्बन्धी छुट्टै व्यवस्था छ जसमार्फत पहिलो पटक घर बनाउनेलाई सरकारी अनुदान दिने भनिएको छ। विपदका कारण घर गुमाएका र जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित आवासमा सार्ने योजना छ। प्रधानमन्त्री बालेन्द्र शाहले प्रस्तुत विधेयकको उद्देश्य निम्न आय भएका परिवारको आवासको ग्यारेन्टी गर्नु र मध्यम आय भएका परिवारलाई सुरक्षित तथा व्यवस्थित आवास उपलब्ध गराउनु रहेको बताएका छन्। राष्ट्रिय जनगणना 2078 अनुसार नेपालमा 66,66,937 घर परिवार छन्। तीमध्ये करिब 86% परिवार आफ्नै आवासीय एकाइमा बस्छन् भने 12.8% परिवार भाड़ाको आवासमा बसिरहेका छन्। नमूना डिजाइन प्राविधिक